0: विशेष न्यूट्रियल रेस प्रतियोगिता को संस्करण संचालन होने संबंधी सूचना। एक मात्र जितोषी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंगसिर 17 गते तद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एवरेस्ट न्यूट्रियल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंगसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युजेश्वर सम्पर्क नम्बर 98-42-8146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-31-37-40 उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-14

19 बिपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पुरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासन।

0: उगांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौ। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुन्डु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रेको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: गरौ सभ्य समाजको निर्माण गरौ लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833868।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824417178, 9843449096 र 9861323472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: आया, आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु।
12: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746853487।

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
5: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु
5: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो
5: ल सुन बहिनी सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजो त्यही तयार
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000
6: सुनु दुतकुण्ड नगरपालिका 5 सोलिरी

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदैन नि है?
5: किन भयो, के भयो, सन्चो भएन?
4: होइन, यत्तिकै जाने मन लागेन।
5: यत्तिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाप रे,
7: अब चाहिँ के हुने हो?
9: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन। यसो त जल्दै नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: इस्वाना सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनुहोस् है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड

साथी भाई खोज्नु। नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजा भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारे बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कति चाहिँ लागौसो त भाइ, के भएको तिमीलाई? नाति भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका देऊ नि।
2: बारिशमा लज सिर्जना गरी दुवैचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो, हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं। यो कार्यक्रम तपाईले आज बेलुका 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। भदौ 10 गते रसुवाको भोटे कोशीमा आएको बाढ़ीले 17,000 बाल बालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ। राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा बढ़ी बाल बालिका समस्यामा छन्। यसमध्ये 102 जना बाल बालिकाले आमा बाबु नै गुमाएका छन्। घर परिवार गुमाएका बाल बालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बाल बालिकालाई मुस्ताङ र काठमाण्डौको गुम्बामा ल्याएर राखिएको छ। ती बाल बालिकामा स्वास्थ्य शिक्षासँगै अहिले सुरक्षा पनि चुनौती बन्न थालेको छ। आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षासँगै सुरक्षा चुनौती र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। नमस्कार अनि स्वागत छ कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको समग्र अलिकति अवस्था, यो बाढ़ी गइसकेपछिको के पाइएको छ? यहाँहरू खटि पनि रहनु भएको छ त्यहाँ।
1: भदौ 10 गते आएको जुन भोटेको सुनारीमा आएको बाढ़ीले जो विनाशकारी बाढ़ीले धेरै धनजनको क्षति भयो, त्यसबाट अहिले बालबालिकाहरू पनि धेरै प्रभावित भएको अवस्था छ। अब कतिपय परिवारहरू नै पुरै सबै परिवारै मिसिङ भएको कारणले तथ्यगत कुराहरू र धेरै कुराहरू आउनमा चाहिँ बाँकी अवस्था देखिन्छ। अझै पनि बालबालिका सन्दर्भमा भन्नुपर्दा बालबालिकाहरूलाई सेल्टरमा व्यवस्थित गर्ने कुरा, उहाँहरूको अभिभावकसँग पुनर्मिलन गराउने कुरा, अथवा अभिभावक आमा बुवा दुवै गुमाएका बालबालिकाहरू, अहिले हामी उहाँलाई अनाथ भन्दैनौँ, उहाँहरू चाहिँ आमा गुमाएका मात्रै हो, भोलि उहाँहरूको पुनर्मिलन पनि हुनसक्छ उहाँहरू अभिभावकसँग। त्यस्ता बालबालिकाहरूलाई छुट्टै स्थानमा राखेर व्यवस्थापन गर्नुपर्छ र अल्टिमेट त्यसपछि स्थानीय पालिकाहरूसँग समन्वय गरेर, स्थानीय तहहरूसँग समन्वय गरेर उहाँले व्यवस्थापन गर्न सकेको अवस्थामा नेपाल सरकारले काठमाडौँ उपत्यकामा ल्याएर पनि उहाँहरूलाई स्क्रिनिङ गरेर राख्ने गरी एउटा हामीले पनि सशस्त्र सेवा केन्द्र ललितपुर जिल्लाको गोदावरी नगरपालिकाहरू 12 क्षेत्रमा त्यो व्यवस्थापन गरेका छौँ र त्यसमा आएका बालबालिका आएमा उहाँहरू एउटा सिफारिस भए आएमा प्रक्रिया पुगेर आएमा त्यसबाट स्क्रिनिङ गरेर उहाँले कसरी व्यवस्थापन गर्ने र विभिन्न विकल्पहरूमा जाने खालको तयारी भइरहेको छ।
0: भोटेको चाहिँ बाढ़ी पछि प्रभावित भएका बाल बालिकाहरू चाहिँ कहाँ कसरी बसिरहेको अवस्था छ
1: अहिले? उहाँहरूको अवस्था हेर्दाखेरि हामीले त्यहाँको आकलन शुरूमा गर्दाखेरि लगभग 17,000 बाल बालिका प्रभावित हुन सक्ने भनेर त्यो क्षेत्रको हामीले एउटा आकलन गरेका थियौँ शुरूमा, र त्यसमध्ये अब त्यो 17,000 बाल बालिकाहरू प्रभावित भनेको समग्र जनसङ्ख्यालाई एउटा पर्सेन्टेज निकाल्दाखेरि त्यो देखिएको थियो भने समग्र अवस्था त्यहाँ अन्यबाट अन्तबाट गएका अथवा चाहिँ भ्रमणमा गएका अरू परिवारका त्योभन्दा बाहिरका परिवार त्यहाँ बसिरहेका कामदारका परिवारका बाल बालिकाहरू लगायतको हिसाब यकिन हुन नसकेको अवस्था अहिलेसम्म त्यो सकेको अवस्था छैन र सुवाको कतिपय वडामा अहिलेसम्म पनि राज्यको बसेर पुग्न नसकेको अवस्था छ, समस्या छ। विशेष गरी गोसाइकुण्डको केही भाग र आमा सदिङको गाउँपालिकाको केही भागहरूमा त अहिले पनि सम्पर्क अझै ट्विनबाट त्यहाँ बाटो खुलाएर त्यहाँ भर्खर प्रवेश भइरहेको अवस्था छ भने उहाँहरू अहिले बसिरहेको सन्दर्भमा भन्नुपर्दा विशेष गरी अहिले धेरै बालबालिकाहरू बसाइ भनेको नुवाकोटको विदु नगरपालिकामा छ र रसुवाका उत्तर गया लगायतका रसुवाका बालबालिकालाई पनि भेटेर उद्धार गरेर सरकारले विदुरमा ल्याएर राखेको अवस्था छ भने त्यसमा झन् 30 वटा होल्डिङ सेन्टरहरूमा हामीले प्रारम्भिक स्टेप गर्दाखेरि 1,233 बालबालिकाहरू रहेको थियो र अहिले हामी त्यहाँ दोस्रो चरणमा फेरि त्यहाँ हामी एसेसमेन्टको लागि लेखाजोखको लागि प्रत्येक बालबालिकाको फाइल खडा गर्नको लागि हामी एनसीआरसीको मिटिङमा मन्त्रालयको निर्देशनमा हामी त्यहाँ त्यो खटिरहेको अवस्था छ भने 1,233 बालबालिकाहरू सुरुको अवस्थामा फेजमा देखियो र त्यसमध्ये पनि 102 बालबालिकाहरू आमा बुवा दुब्री गुमेका बालबालिकाको विवरण प्राप्त भएको छ पहिलो चरणमा र उहाँहरूको कुनै पुनर्वन अथवा कतै अभिभावक अन्त भेटिन सक्ने पनि हुनसक्छ भन्ने हिसाबले विदुर नगरपालिकाले त्यो अहिले त्यहाँ व्यवस्थापन गरिरहेको छ भने रसुवा पनि उत्तर गयामा पनि बालबालिका राखिएको अवस्था छ र यतापट्टि फेरि आमाबाबु दुवै गुमेका र आफन्त पनि नभएका त्यहाँ आफन्तसँग पनि अहिले बसिरहनु भएको छ, कोही हामी परिवारमा लैजान्छौँ भनेर पनि भनिरहनु भएको छ भने 21 जना बालबालिका मलाई जानकारी प्राप्त भए अनुसार 21 जना बालबालिकालाई विदुर नगरपालिका छुट्टै एउटा अन्नपूर्ण प्राविधिक आधारभूत विद्यालय जहाँ खाली थियो त्यो मर्ज भएको विद्यालय त्यसमा छुट्टै होल्डिङ सेन्टर बनाएर उनीहरूलाई छुट्टै ट्रिटमेन्ट गरेको छुट्टै राखेर मन परामर्श गरिरहेको र परिवारको मिलनमा अथवा कहाँ त्यसलाई पठाउने भन्ने बारे व्यवस्थित गरेको छ। हामीले पनि उहाँहरूसँग सम्पर्कमा छौँ।
0: यहाँले यसरी भनिरहँदा चाहिँ होल्डिङ सेन्टरहरूमा भएका बालबालिकाकै चर्चा गरौं न, जस्तो होल्डिङ सेन्टरहरू शुरूको अवस्थामा 30 भन्दा बढ़ी थिए भने अहिले एकैचोटि 15-16 झरिसकेको छ होल्डिङ सेन्टर होइन। अब यसरी घट्दै गएको अवस्थामा चाहिँ ती बाल बालिकाहरू पनि त्यहाँ होल्डिङ सेन्टरमा राख्न नसकेर काठमाडौँतिर ल्याइएको हो कि त्यही नै व्यवस्थापन भइरहेका छन्?
1: शुरूको फेजमा आमा बाबु एकातिर बालबालिका अर्कोतिर भएको अथवा बालबालिका स्कुल नगएला आमा बाबु कोही बगेको अथवा आमा बाबु कुनै काममा गएला बालबालिका बगेको अथवा त्यो विपदको बेला चाहिँ दौड़ा भागदौड़मा कोही कता परेका कारण धेरै बालबालिका जम्मा भएको अवस्था थियो भने अहिले उहाँहरू परिवारहरू सम्पर्कमा आएर विभिन्न नेपाल प्रहरी लगायतको विभिन्न सूचनामूलक कार्यक्रमहरू लगायत लगायत हाम्रो मन्त्रालय प्लस र अन्य निकायहरू र अब विकास साधहरू युनिसेफ लगायतको विकास साधहरूले पनि त्यहाँ केही क्रियाकलाप गरेको कारण कतिपय चाहिँ अहिले उहाँहरू आफ्नो परिवारमा फर्किनु भएको अवस्था कारणले त्यो होल्डिङ सेन्टर घटेको हो र त्यो होल्डिङ सेन्टरमा अहिले विशेष गरी त्यसको चाप विदुर नै छ, नुवाकोट विदुरमा छ र अल्टिमेट अब परिवार सरकारको नीति पनि परिवार भेटिन्छ भने त परिवारमै लिने विषय हो। त्यसको साथसाथै अलिकति विवादित विषय बीचमा आएको भनेको रसुवाबाट केही बालबालिकाहरू श्री यलो गुम्बा काठमाडौँमा आयो भन्ने विषयमा हामीले बुझ्दै गर्दा शुरूको फेजमा त्योपछि त्रिशुली पारीको जुन डिजास्टर पछिको जो पारीको भाग सम्पर्क विहीन भयो त्यसमा चाहिँ हेलिकप्टरबाट उद्धार गरेर विदुरमा ल्याइएको, कतिपयलाई चाहिँ विदुरबाट उद्धार गरेर उहाँको परिवारसहित चाहिँ ल्याएर यलो गुम्बा लगायत मुस्ताङमा राखिएको र ती बालबालिकाहरू अहिले उनीहरू परिवार सम्पर्कमा आएपछि फेरि फिर्ता भएको र केही परिवारसँग प्रबन्धन भइरहेको अवस्था छ अहिले।
0: यहाँले यसरी बताइरहँदाखेरि चाहिँ बालबालिकाहरू साँच्चीकै परिवारसँग चाहिँ पुनर्मिलन भइरहेका छन् कि परिवारका नाममा अरू कतै हराउने क्रम पनि छ, यसप्रति चाहिँ परिषद कतिको सतर्क र सचेत छ?
1: यसमा परिषदको सतर्क छ र हाम्रो माननीय मन्त्रीको पनि स्पष्ट निर्देशन छ, यसमा कुनै पनि बालबालिका बेचबिखन ट्राफिकिङ को हिसाबले कतै त्यो सचेत रहन सक्छ भएर हाम्रो महिला बालबालिका लैङ्गिक लैङ्गिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयमाले प्रोटेक्सन क्लस्टरको जिम्मेवारी लिएको छ। यसमा हाम्रो 11 क्लस्टरहरू छ सम्पूर्ण मन्त्रालयहरूको जो मिलाएर एनडीआरएमको पनि विभिन्न त्यहाँ भागहरू छ विपदको, त्यसमध्ये प्रोटेक्सन क्लस्टरमा पनि हामीले चाइल्ड प्रोटेक्सन पनि ग्रुप छ एउटा भने अरू प्रोटेक्सन क्लस्टरभित्रको मन परामर्श लगायतका लैङ्गिक हिंसाका विषयहरू पनि त्यो हाम्रो मन्त्रालय लिड गरेको भएर स्पष्ट निर्देशन के छ भने यसमा अरू अवांछित गतिविधिहरू हुन नदिउन् भन्नका लागि विभिन्न नाकाहरूमा नेपाल प्रदेशसँग सहकार्यमा इभन जिल्ला छोड्ने नाका र बोर्डरका नाका जो इन्डियासँगको बिरगंजदेखि काँक्रेभेटासम्मका नाकाहरूमा पनि हामीले नेपाल प्रहरी थ्रु चाहिँ त्यो हाम्रो कार्यक्रममै क्लस्टरको कार्यक्रममै त्यो कुरा राखिएको छ र उहाँ त्यसरी चाहिँ हेरिरहनु भएको छ भने अर्को एनसीआरसी राष्ट्रिय बाल अधिकार परिषद र सब डिभिजनको सहकार्यमा विभिन्नमा चाहिँ त्यो बोर्डहरू राखेर ठाउँ ठाउँमा पोइन्टहरू बनाएर पनि हेरिरहेको अवस्था छ। यसरी श्री कसरी सोधै त्यो प्रयोगमा गरेको भन्ने त अहिलेसम्म भेटिएको छैन। अब हामीले अहिले हेर्दै गर्दा त्यो सचेत हामी छौँ एउटा भने दोस्रो अर्को विषय भनेको हाम्रो जुन बालबालिका त्यहाँदेखि अर्कोतिर चाहिँ कुनै हिसाबले डाइभर्ट हुन सक्छ अथवा आदन पोषण गर्छौँ भन्ने नाममा पनि केही केही मानिसहरूले घोषणा गरेका बोल्दै गरेका कारणले हामीले स्पष्ट चाहिँ माननीय मन्त्रीको निर्देशनमा हामीले गृह मन्त्रालयलाई र भूमि व्यवस्था सहकारी तथा हाम्रो के अरे सामान्य प्रशासनीय महिला मन्त्रालय स्थानीय देख्नको लागि पनि हामीले पत्रचार गरेर त्यो कडाई गरिदिनुलाई त्यहाँ केही ठाउँमा गतिविधिहरू आएको भन्ने हामीलाई सूचना प्राप्त भयो। जस्तै उदाहरणको लागि कुनै ठाउँमा चाहिँ संस्थाहरूको गतिविधिमा अलिकति पारदर्शिता नभएको र कतै कतै धर्मको प्रचार जस्तो पनि त्यो हुन सक्ने सम्भावना आकलनका कुराहरू आएपछि अहिले हामीले गृह मन्त्रालय थ्रु प्रमुख जिल्ला अधिकारीलाई त्यसमा चाहिँ निर्देशन गरिदिन हामीले अनुरोध गरेका छौँ। होल्डिङ सेन्टरमा पनि प्रहरीको निगरानी बढाएर प्रहरीको सुरक्षा घेरा पनि अलिकति थपेको भन्ने जानकारी छ हामीलाई।
0: हरेक पटक चाहिँ विपद पछि चाहिँ आउने चुनौती भनेको जहिले बाल बालिका हराउने अथवा बाल बालिकाले पालन पोषणको नाममा चाहिँ ट्राफिकिङ हुने समस्या चाहिँ अत्यधिक छ। यहाँहरू त्यसप्रति सतर्क पनि हुनुहुन्छ। यति हुँदा हुँदै पनि जस्तो पालन पोषणको नाममा ठाउँ ठाउँमा पुगिरहेको हुन सक्छ, त्यसबारे चाहिँ के संयन्त्र छ जसले गर्दा तुरन्तै त्यो सूचना चाहिँ मन्त्रालयदेखि परिषदसम्म हरेकतिर चाहिँ त्यसको सूचना आइपुग्ने?
1: अब यसमा अरू राज्यको नियमित संयन्त्रहरू सबै प्रहरीका बिटहरू लगायत कतिवटा संस्थाले पनि निगरानी गरेको छ भने बोर्डर साइडमा भने यता हामीले अरू इलाकामा नेपाल प्रहरीले पनि समग्र स्थानीय प्रशासनको नेतृत्व पनि त्यो काम गरेको छ तर हामीले अर्को पाटो हामीले हेर्नुपर्ने यसमा के छ भने अहिले मैले यो तपाईँहरूको यो लोकप्रिय माध्यम मार्फतमा के जानकारी गराउन चाहन्छु धेरै अब हामीलाई समाजको एउटा बुझेको मान्छे दिग्गज मान्छे अथवा हामीले समाजमा योगदान गरेका मान्छे भन्नेहरूलाई पनि बालबालिका व्यवस्था कसरी हुन्छ भने सामान्य जानकारी पनि नभएका जस्तो हामीले सुनाएका छौँ उदाहरणको लागि कुनै एउटा डक्टरहरू अथवा कुनै कोही व्यक्तिहरू समाजका प्रसिद्ध व्यक्तिहरूले हामी यो बालबालिकालाई लिएर पाल्छौँ हामीलाई चाहियो भन्ने सिधै कुरा गर्नुहुन्छ यसरी मिल्दैन भन्ने कुरा कमसेकम उहाँले मैले उहाँलाई के अनुरोध गर्न चाहन्छु भने बालबालिका सम्बन्धी 2075 र बालबालिका नियम 2078 अध्ययन गरेको अनुरोध त्यसमा प्रष्ट व्यवस्था छ कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बालकल्याण अधिकारीको सिफारिश पनि कुनै व्यक्ति लिएर जान पाउँदैन त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्यो भने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ त्यो चाहिँ गृह मन्त्रालयको विभाग सम्बन्धी कानून मात्रै भएन हाम्रो बालबालिका संरक्षणको लागि छुट्टै विशेष कानून छ हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने अर्को हाम्रो देवारी संहितामा व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसरी हामीले वैदिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ रोकिएको छ अहिले चाहिँ हाम्रो देवारी संहितामा पनि जुन फौजदारी संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर वर्ण हामीले पठाएको स्थानीय सिफारिस गरेको छ सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिकाले पाउँदैन अदालतबाट आदेश दिनुपर्छ अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भने पाउँदैन त्यसमा चरणहरू छ चारवटा चरणहरू छ स्पष्ट रूपमा पहिलो उहाँहरू हामी ती समुदायमा हुन खोज्छौँ समुद्र परिवारमै मिलन गर्न खोज्छौँ त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ जो चाहिँ हामीले अल्टरनेट केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनी एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधारित हेरचाह गराउने कुरा र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन त्यो प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ उसको कोही नभएको कुरा यकिन हुनुपर्छ त्यो कुरा सिफारिस हुनुपर्छ मजुगा हुनुपर्छ यदि आफ्नो आफन्त छ भने आमा वा बुवा छ भने सो त केही समस्या रहेन यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अधिकार संरक्षण गर्न चाहनुहुन्छ राज्यले उहाँले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरण पाल्नलाई जान सक्ने हुन्छ त्यो पनि निर्णय गरेर पठाउन सक्छौँ त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो त्यसपछि बल्ल अन्तिम बालगृहमा जानु पर्नेमा अहिले अलिक विगत रूपमा के देखियो छ भने सोझै त्यस्ता कुनै समस्या आयो भने बालगृहमा बच्चा पठाइदिने बालगृहबाट बच्चा कतै ह्युमन ट्राफिकिङमा अर्को त रिस्कमा पर्न सक्ने कुरामा अनुगमन भएन भने त
0: जस्तो यहाँले भन्नुभयो नि सोझै पठाउने काम चाहिँ कसले पालिकाले गरिरहेको
1: पालिकाले त पठाएकै छैन व्यक्तिहरू नै सिरिस कन्टेक्टमा जाने अनि सोझै कम्युनिटीमा गएर ल्याउने अलिकति हाम्रो अभिभावकहरू पनि कमजोरी छ म यहाँनिर भन्न चाहन्छु कतिपय ठाउँमा अस्ति हामी रूपन्देहीबाट एउटा केस आएको थियो 16 वर्षको बालिकालाई आमा बाबुले नै सिफारिस हस्ताक्षर गरेर वडाको सिफारिसमा विदेश पढ्न पठाउनु भनेर प्रमुख जिल्ला अधिकारी कहाँ आएको छ मलाई सोध्नुभएको त्यसै तपाईँ सक्नुहुन्न पठाउन सकिरहेको किनकि आमा बाबु हुँदाहुँदै विदेशमा कुनै फेस्टमा जाने कुनै एउटा भरभरमा गरेर आउने कुरामा पासपोर्ट बनाएर जाने एउटा विषय भयो अब नाबालकलाई विदेशमा सोझै पढ्न पठाउने कुरा त आमा बाबुले किन सहमति दिने अथवा तपाईँको बच्चा राम्रोसँग गरिदिन्छु भन्ने बच्चालाई किन पठाउने त्यो त्यस्तो त आमा बाबुलाई पनि अहिले कार्यवाही गर्ने व्यवस्था नभएको कारणले हो नभए चाहिँ त्यसरी मिल्दैन उहाँहरू हुनाउँदै अर्काले नै मिल्दैन त्यो प्रष्ट छ त्यसमा कानुन व्यवस्था तर त्यति हुनाउँदै पनि कुनै व्यक्तिले गएर प्रलोभन गरेर अब तपाईँले राम्रो हुन्छ यहाँ हामी त्यहाँनिर राख्छौँ तपाईँले विदेशबाट हेर्छौँ भन्ने यस्तो खालको प्रलोभन दिएर अभिभावकले पनि अनदेखा गरिदिने त्यसमा त्यति चासो नगर्ने आफन्तहरूले पनि चासो नगर्ने र त्यसपछिको अवस्थामा ल्याएर यसरी जान सक्ने खालको कुरा देखिएको छ अहिले एउटा अर्को क्रिटिकल कुरा आएको छ गुम्बाहरूमा चाहिँ केही बच्चाहरू रसुवाबाट आएको भन्ने उहाँहरूले आफ्नो पहलमा आएको भन्ने भयो कसैपूर्ण गाउँपालिका उपाध्यक्ष निमिसनुभयो त्यहाँको बालकल्याण अधिकारी नै हुनुहुन्छ उहाँ भएको छ कतिवटा कार्यालय छैन गाउँपालिका भवन छैन त्यसमा सिफारिसको अवस्था पनि छैन त्यसो भएर उहाँले आफ्नै सामाजिक हिसाबले पनि पठाएको अवस्था छ तर त्यो असल नेतको समस्या रहेन तर त्यसलाई प्रक्रियागत रूपमा व्यवस्था गर्नु पर्यो र प्रक्रियागत रूपमै कुनै कुनै संस्थालाई जिम्मा दिनुभयो ताकि भोलि त्यसमा तलमाथिको रिस्क जोखिम भयो भने त्यो बालबालिकाको सर्वोत्तम हुन्छ कि हुँदैन भन्ने यकिन गरेर मात्रै पठाउने अवस्था हुन्छ नभए त्यो आमाबाउले गुम्यो अनाथ हुँदैन ऊ चाहिँ सम्पूर्णको प्रमाणित हुनुपर्छ आमाबाउ नभएको क्लियर हुनुपर्छ ऊ चाहिँ टुरो हो कि होइन अहिले कुनै मिसिङ हुने व्यक्तिकोलाई आजै अनाथ घोषणा गर्ने आजै चाहिँ कसैलाई मृत घोषणा गर्दिने त्यो पनि प्रक्रियाहरू नगरिकन जान मिल्दैन तर कति बेला त्यो गरौँ भन्ने मनमा पनि होला तर धेरै कुराहरू चाहिँ मिसिङ हुन सक्छ भनेर सचेत हुनुपर्ने अवस्था छ
0: कानुनै केही संशोधन गर्नुपर्ने स्थिति पनि छ कि यतिखेर
1: अब छ कानुनमा केही कुराहरू ग्याप छ उदाहरणलाई अहिले हामी गृहमा हेरौँ गृह मन्त्रालयको साथीहरूसँग सम्पर्क गर्दा के भन्नुहुन्छ भने अहिलेको कानूनले कुनै राहत दिनलाई केही दिनलाई मान्छे मृत घोषणा हुनुपर्छ र व्यक्ति व्यवस्था भएको 12 वर्षसम्म मृत घोषणा गर्न पर्खिनुपर्ने अवस्था छ भने त 12 वर्षसम्म राहत नपाउने त 12 वर्षसम्म चाहिँ उहाँले चाहिँ उहाँको व्यवस्था नहुने त त्यो त त्यहाँनिर चाहिँ संशोधनको माग गरेको कानूनले पनि भने हाम्रो बालबालिकामा पनि ऐनमा के समस्या रह्यो भने सम्बन्धित स्थानीय बालबालिका समिति र बालिका अधिकारीले सिफारिस गर्ने भने तर म्यासिभली पुरै बस्ती नै सफा भएर रसुवाको बच्चा आएर बुदुरमा नुवाकोटमा बसेको छ भने अब नुवाकोटको बालिका अधिकारीले मैले रसुवाको बच्चा सिफारिस गर्दै नगर्ने यो बच्चा त रसुवाको भन्नुहुन्छ उहाँले रसुवाकोले फेरि त्यो बच्चा त्यहाँ गएर बसेको छ मसँग त यहाँ विवरण छैन अहिले नै समस्या परिरहेको विषय हेर्दै जान हामीले यस्ता कुराहरूमा कानूनी केही कुराहरू उल्झनहरूलाई पनि सटाउनु पर्ने त छ नै तर यो व्यक्ति व्यक्तिले राज्य नै छैन जस्तो प्रति व्यक्ति मैले पाल्छु राज्य नपाले मैले पाल्छु के भन्दै हिँडेको यो विषयमा अलिकति फन्डा जस्तो यो चाहिँ अलिकति वास्तवमा चाहिँ कानुनी कुरा होइन त्यो उहाँले मैले पाल्ने मैले पाल्ने उहाँले कसैको बच्चाको जिम्मा व्यक्ति लिनुपर्छ भन्ने कन्सेप्ट अहिलेको संविधान कानूनमा देशको कुनै पनि विद्यमान छैन कुनै लिने हो भने उसले प्रक्रिया पुर्याएर किन लिने हो त्यो एउटा पार्टनर कालो च्यालेन्ज गरेर सरकारले गरेर म गर्छु अस्ति नै एकजना हाम्रो अब स्टार चाहिँ के भन्छ यो कन्टेन्ट क्रिएटरले पनि म चाहिँ एउटा बच्चा पाल्छु सरकारले पालेन भन्ने हिँडेको पनि हामीले सुन्यौं रसुवाबाट ल्याउने भन्ने तर अन्त त त्यो उहाँले ल्याउनु भएर ल्याउनु पाउने अवस्था पनि थिएन उहाँले हामीले आएर ललितपुर कुनै बालिगृहमा राख्छौँ भनेर ल्याउने बालिगृहमा राख्ने भए पनि संविधान त सिफारिस गर्छ ल्याउने व्यक्ति दर्ता हुने व्यक्ति कहाँ दर्ता हुने व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भन्ने कानुन कुनै कानुनमा लेखेको छैन त्यो कसैले कुनै हाल्न पाउँदैन त्यो पाउँदैन तर उहाँले कानुन रूपमा चाहिँ अदालतमा अदालतबाट आदेश दिएर यो बच्चा उहाँको संस्था दिन्छु भनेर अदालतबाट आदेश भएर उहाँले त्यो प्रक्रिया पुर्याएर सामाजिक प्रतिबन्धको आधारमा सिफारिसको आधारमा गर्नुभयो भने पाल्न सक्नुहुन्छ त्यो अर्को बाटो हो तर सारा बच्चाको जिम्मा म लिन्छु यतिवटा बच्चा म पाल्छु म लिन्छु भएर त्यो असम्बन्धित मान्छेहरूले बोल्दै हिँड्नुको अर्थ चाहिँ त्यो कुनै आवेश पनि आएर भएन भावना भएर पनि भएन त्यो भावना मात्रै भएर मात्रै हुन्छ त्यो बच्चाको हाम्रो भनेको बालबालिकाको सर्वोत्तम हित भन्ने त हाम्रो एउटा प्रमुख सिद्धान्त मान्यता छ कि बालबालिका कुनै जोखिममा पर्नु हुँदैन त्यसमा कुरा छ त्यसपछि ल कुनै व्यक्तिलाई असम्बन्धित व्यक्तिले ल्याएर कुनै काममा लगाएर बाल हिंसा भयो भने जिम्मेवारको बाल श्रममा लगायो भने जिम्मेवारको त्यसपछि बाल विवाह गराइयो भने जिम्मेवारको त्यसपछिको बालको बेचबिखन भयो भने त्यो जिम्मेवारको त्यो त जिम्मेवार भनेको सरकार हो अन्तिममा त्यसको जवाफ त सरकार दिनुपर्छ त्यस कारणले नेपाल सरकारको औपचारिक च्यानल बाहेक अरू व्यक्तिहरूले च्यालेन्ज गर्नु भनेको त्यो चाहिँ विषय रहेन बरु के रहन्छ भने कानुन रूपमा भन्दाखेरि नेपाल सरकार अहिले हाम्रा प्रदेश सरकार स्थानीय तहहरूले समन्वय गरेर ती बालबालिकाको व्यवस्थाहरूमा संयुक्त नीति ल्याएपछि अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
0: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था र त्यहाँको बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा आज हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेज्यूसँग। जस्तो अघि यहाँले भन्नुभयो कि सबैले बाल बालिका पाल्ने भनेर आएकाहरू त धेरै छन्, यहाँनिर मैले जोड़ दिए कि बाल बालिकाको अधिकारको हिसाबले अथवा उसको इच्छाको कुरा चाहिँ हो कि होइन, यहाँ चाहिँ उसको इच्छालाई चाहिँ जोड़ दिइन्छ कि दिँदैन, सरकारले होस् अथवा अरू कुनै निकायले
1: दिइन्छ? निश्चित रूपमा बाल बालिका हिसाबले पहिले सोधिन्छ। बाल बालिका अहिले हामीले डिटेल प्रोफाइल तयार गर्न लागेको छ भने हामीले एनसीआरसीको नेतृत्वमा भइरहेको छ, हामीले त्यो लेखाजोखा गर्दैछौँ। त्यो लेखाजोखा पनि के छ भने पृष्ठ रूपमा त्यो बाल बालिका अहिले कहाँ छ, उहाँको ठेगाना कहाँ हो, उहाँको उमेर के हो, उहाँको चाहिँ अरू आफन्त कोही छ छैन उहाँको सम्पर्कमा, अथवा उहाँ चाहिँ कुनै उहाँसँग अहिले बसिरहनु भएको छ भने के नाताको विवाह हो, उहाँको आमा बुवा मध्ये पहिला अहिले द्वितीय गुमेको हो कि अथवा एउटा पहिला गुमेर अहिले गुमेको हो, अथवा एउटा कहीँ बाहिर विदेशमा हुनुहुन्छ कि एकजना गुमेको हो कि अहिले यहाँ मात्र नभएको कि यो अहिले हाम्रो सम्पर्कमा नभएको दुईटा कुरा रहन्छ भने दोस्रो उहाँको इच्छा के छ, तपाईँ चाहिँ के आफन्त जस्तो अहिले कसो देखिरहेछ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ। त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका नातेदारहरू आए भन्ने पनि कुरा छ। अहिले फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विशेष हुन बाँकी छ। तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ। बालबालिकाको सर्वोत्तम हित भनेको उताको सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा। दोस्रो, सहयोग गर्ने विभिन्न बाटाहरू छन्। कसैलाई सहयोग गर्ने चाहना छ भने त प्रधानमन्त्री देवपुर राहत कोष त प्रष्टै भनेको त्यहाँ जति नै पैसा उहाँले हार्नु सक्नुभयो एउटा। दोस्रो कुरा, स्थानीय तहसँग समन्वय गरेर स्थानीय विपद व्यवस्थासँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लत्ताको एउटा औषधिहरू बाँडिरहनु भएको छ। समन्वय गरेको यो प्रणालीबाट एनडीआरएमबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्था समितिहरू छ। त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख अध्यक्ष पानी बिहोदो छ त्यहाँमा मार्फै सपोर्ट गर्न सक्छ शिक्षामा सपोर्ट गर्न सक्छ परिवारमा गएर सपोर्ट गर्न सक्छ यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो त्यो किन लिने त्यो विषय के रहेछ इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ हाम्रो मन्त्रालय पनि प्रश्न गरेका छौँ हाम्रो माननीय मन्त्रीले पनि यसको प्रश्न निरीक्षण गर्नुपर्छ यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालिकाका नाममा कुनै पनि होस्टेलका नाममा केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिनेर कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानूनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ एक्सक्युज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर छौँ र फेरि अब हाम्रो प्रश्न धेरै कुरा चाहिँ कानुनी कारवाहीको कुराहरू चाहिँ कन्ट्रोलिङका कुराहरू गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता दाजुभाइ नाताले कुनै पनि सदिच्छा राख्नु त्यसमा समानुभूति राख्नु र यसलाई राज्यले परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन तर उहाँको सहयोगका बाटाहरू थुप्रै बाटाहरू छन् नि त्यो बालबालिका बोकेर हिँड्ने मात्रै बाटो किन भन्दा कुनै कुनै अहिले देखिरहेको छ कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भनेर ल्याउँदा ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउचाउ बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो अनि उहाँले यसको यसको गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ उहाँहरूको अध्ययन उहाँहरूको अहिलेको जुन जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालकोतिरको डाइभर्ट भएको देखिन्छ
0: हजुर मैले यहीँनिर जोडेँ यहाँलाई जस्तो बालबालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू त्यो जुन संस्थाहरूलाई चाहिँ के कारवाहीहरू हुन्छ कि हुँदैन
1: कारवाही हुन्छ हामीले प्रश्न रूपमा कारवाही उहाँलाई अब हामी त यो समन्वय पनि गरेका छौँ साइबर ब्युरोसँग समन्वय गरेका छौँ प्रेस काउन्सिल पनि गरेका छौँ हामीले एनसीआरसीबाट सुरुमै बालबालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यस्तो व्यवस्था कुरा राखेर अथवा चाहिँ व्यवस्था चिच्याएर राखेर कुनै मानव संविधान असर पर्ने गरी बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गतेभित्रै हामीले त्यो तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धिकाहरूमा पठायौँ र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्ने गरेपछि प्रेस काउन्सिलले पनि ती कुरा राख्यो र कति बेला कन्फ्युज भएछ मलाई बीबीसीबाट पनि सोध्नु भएको थियो त्यसपछि बालबालिका न्युज जमाउनु हो त भन्नुभएको थियो मैले बालबालिका न्युज जमाउने होइन बालबालिका न्युज बनाउनुहोस् बालबालिकाको समस्या उजागर गर्नुहोस् बालबालिकाको विषयहरू उजागर गर्नुहोस् तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरी राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसै पनि गर्न पाउँदैन उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कति बेला हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्नु मिल्दैन कानुनले स्वीकृतिकोलाई पनि हुँदैन तर उहाँहरूले भावना बगेर त्यस्ता कुराहरू राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मेन्टाइज गर्ने टाइपका कुराले उहाँहरूले आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि चाहिँ त्यस्ता कुराहरू चाहिँ समयलाई ख्याल नगरेर गरेका कुराहरू न्युज आउनुपर्छ बालबालिका पनि समस्यामा छन् पढ्न पाएका छैनन् बालबालिका यस्तो अवस्था छ दुःख नछन् भन्ने कुरा त भन्नु पर्दा राज्यले स्टेट लिनु जिम्मा
0: हरेक व्यक्ति पछि
1: बच्चाहरू पछि लिउँछ हरेक इरिटेट गर्ने उसलाई चाहिँ उदाहरण क्वेसन पाए बारम्बार सोधेर उसको काउन्सिलिङ गर्ने बेलामा मन विमर्श मन परामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो यो विदुर यो एरियामा त अहिले मन परामर्शहरू दाता पनि धेरै अनि भोलिन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको त्यो विदुर केन्द्रित भएको सुगम भएर रसुवामा त्यही तरेर पारि नगएको अर्थात् ठाउँ नपुगेको त्यसमा केन्द्र भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
0: मैले सोध्न चाहेँ तपाईँलाई जस्तो यहाँले भन्नुभयो कि विदु सबैतिर भनौ न समानान्तर रूपमा जानुपर्ने तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनो परामर्शदाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ 10 स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ
1: त्यसमा त निश्चित रूपमा असर पर्छ ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बालबाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ उसले अहिले त उसलाई त अरू ठूलो स्तरीय शिक्षा भन्दा पनि अहिले उसको परामर्श आवश्यकता छ उसलाई सुरक्षित वातावरणको आवश्यकता छ सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यकता भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु र त्यसलाई हिँडेर राम्रो छ भने अर्को अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्ता खालका कुराहरूले बालबालिका सर्वोत्तम हित गर्दैन एउटा
0: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
1: अनि उहाँहरू त्यो त अरू संस्था उहाँ तिर्नु भयो भने उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ त्यो संख्या एकै ठाउँमा त बढी भयो भन्ने प्रसङ्ग भनेको पनि त्यो उहाँले गरिरहनु सहयोग छ उहाँहरू पनि सहयोग छ कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु भएको छ आफ्नो स्वस्फूर्त त्यहाँ भोलिन्टियर गर्नु भएको छ त्यसमा अन्य छैन सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुन्छ त्यसमा अन्य त होइन तर केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो सहानुभूति गर्नुपर्छ हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामी यस्तो गर्यौँ भने त देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ एउटा पनि फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ जस्तो सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन जस्तो उनीहरूलाई शिक्षाको कुरा शिक्षामा शिक्षा मन्त्रालयसँग जोड्ने विषय स्वास्थ्यको कुरा उपचारको स्वास्थ्य मन्त्रालय त्यसपछि हाम्रो विभिन्न क्लस्टरहरू छ त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो र अर्को बाटो भयो त्यो मात्रै नभएको फेरि अहिले तीन तहका सरकार छन् फेरि त्यो मात्रै छैन नेपाल सरकार संघीय सरकारले लिड गर्छ त स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो राहत वितरण गर्नु पर्यो बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने स्थानीय तहको डेटाबेस चाहिन्छ र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ फेरि अर्कोतिर जस्तै त्यहाँ उत्तरगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो त्यो रेकर्डै त्यहाँको सिस्टम प्रणाली ध्वस्त भएको कारणले उहाँले त्यो व्यवस्था गर्नु कठिनाइ भइरहेको भन्ने पनि लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल कार्यसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्न जटिलता छ
0: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड़ दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि
1: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको छ भने उहाँहरू स्पेसल टिम चाहिँ अब त्यो वर्ग हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्गभरिलाई नेतृत्व गर्ने मन्त्रालय छ अब हामीसँग महिला जस्तै हिंसामा पर्ने सम्भावना बालबालिकासँग छ लैङ्गिक निगलको संख्या विषयमा छ अपाङ्गता छ ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लगिङ त हाम्रो तर्फबाट गरेका छौँ तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा अथवा केही कुरा गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउन सक्ने त आवाज उठाउन त्यो सक्छ त्यो नसक्ने वर्गलाई पनि त्यहाँ वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरिकै कार्यक्रममा हुनुपर्छ भन्ने लगिङ हाम्रो यतापट्टि छ एउटा भने दोस्रो पाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्ने छ हामी चाहिँ राजनीतिमा शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अलि हामीले सदा निर्णय गर्यो तर फेरि व्यवहारिकमा जाँदाखेरि तलको सरकार पनि स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ र हाम्रो संविधानले बाह्र कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ अनि त्यसको व्यवस्थापनको जिम्मा छ र संघीय सरकारले सबैभन्दा उपलब्ध गराउँछ त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरूरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ लिन्छ नेपालले जिम्मा लिन्छ तर त्यो समन्वयको जरूरी छ एउटा पाटो भने दोस्रो पाटो जो हाम्रा क्लस्टरहरू छन् विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त ओडाले सिफारिस गर्नुपर्छ त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यहाँ दिनुपर्ने भएको भएर अगाडि ओडाध्यक्ष नै भएको अवस्था ओडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ट्रिटमेन्ट एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ त्यस कारणले यो जो जटिल अवस्थामा हामीले सबैले संयुक्त भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ र उहाँहरूलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेजमै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ स्वास्थ्यको अधिकार हुन्छ विभिन्न अधिकार हुन्छ त्यो भएर हामी किनभने सियासीको पक्ष राष्ट्र पनि अभिसन दिएको त्यो भएर हामी बालबालिको सर्वोत्तम हितिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ त्यसमा लाग्नै पर्छ दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ क्रस कटिङ महिलासँग विषय जोडिन्छ त्यो ऊ पनि हिंसामा पर्न सक्दै हुन्छ त्यसो भएर यो सम्पूर्णलाई प्याकेजमै एउटा प्लान नै गर्नुपर्ने देखिन्छ र यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन
0: प्रभावित मध्ये पनि ती बाल बालिकाहरू मध्ये पनि जोखिम समूहका बाल बालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ
1: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बाल बालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै पारिवारिक संस्थाहरूमा अथवा चाहिँ स्कुल सेन्टर भने त हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छनौटको लागि मात्र हो तर पछि गएर अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खर हामीले एउटा संहिता गऱ्यौँ यो हाम्रो एमआइटी ग्रुप फाउन्डेसन भनेर अस्ट्रेलियाबाट भएको शेषकरले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग चाहिँ अप्रोच गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निर्देशमा मान्य मन्त्रीको तर्फबाट हामीले हिजो एनसीआरसी र एमआइटी ग्रुप फाउन्डेसन बिच हामीले संहिता गरेका छौँ त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुग्नेसम्म सपोर्ट गर्ने शिक्षा सपोर्ट गर्ने अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने उसलाई चाहिँ कहाँ पढाउनुपर्छ त्यो सपोर्ट गर्ने त्यसपछि एक बालबालिका प्रति बालबालिका 3 लाख प्लस चाहिँ सम्म हुन सक्ने गरी सम्म पनि छ गरे सक्छौ भन्ने कुरा आएको छ र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट बनिसकेपछि हामी प्रारम्भिक सहमति मात्र गरेको छ त्यसमा हामीले बालबालिकालाई समग्र 18 वर्ष पुगेसम्म उनलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपुलक केमा जाने 18 बालबालिका हुनेसम्मलाई जति वर्षको छ त्योभन्दा अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मकोलाई त्यो पनि गर्न सक्ने गरी एउटा संहिता मात्र हिजो गरेका छौँ त्यसमा चाहिँ उहाँलाई अहिले पैसा दिइहाल्नु भएन कि यो संहिता गरेछ यसको आधारमा कमिटमेन्ट गरेर अनि यो प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सीआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बालबालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामी भर्खर सुरुवात हिजो मात्र गरेका छौँ त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बालबालिका दीर्घकालीन संरक्षण पारिवारिक हेरचाह शिक्षा र अब समरो चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ अरू त अब संस्थाहरूको सहयोग जस्तै युनिसेफले प्रत्यक्ष भूमिकामा परेकालाई पनि सहयोग गरेका छ सहायताले सहयोग गरेका छ र अरू केही संस्थाहरूले पनि गरेका छन् सबैले सहयोग गरेका छन् तर हाम्रो भने के भन्छ भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले मिल्दैन जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुनु उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजममा जानुपर्छ भनेर अब प्राण रातो दासको उद्धार कोषमै थुप्रो पैसा जम्मा भएको छ त्यो छु पनि बढी खर्चको प्लान आउला त्यसले उताबाट गाला तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालबालिका परिषद तर्फबाट हामीले एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नाग सिंह
6: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: সেই ভাগরা কষ্ট বিচার
1: জানো রেডিও নেটওয়ার্ক
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाका बारेमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग बाल बालिकालाई सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौ। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। उसको स्वास्थ्य र शिक्षा त्यसको लागि चाहिँ तत्काल कस्ता खालका सेवा चाहिँ जरूरी छ जुन चाहिँ अझै अपर्याप्त अपुग देखिन्छ।
3: अब दुईटा कुरा छ, हामी यसो दुई खालको छ। पहिलो कुरा चाहिँ अहिले डिजास्टर प्लान 3 महिनाको छ, पहिलो अल्पकालीन 3 महिनाभित्रको सेटलमेन्ट। अहिले उद्धारको कार्य लगभग सिद्धियो, अब खोजको कार्य सिद्धियो, खोजपछि उद्धार, खोज उद्धार पछि हामी व्यवस्थापनमा जान्छौँ र यही जाने क्रममा 3 महिनाभित्रको प्लानमा अहिले हामीसँग क्लस्टरहरूमा 3 महिनाको प्लान छ। त्यो 3 महिनाको प्लान पछि हामी दीर्घकालीन प्लान त जान्छ नै। अब अहिले तर सुरुमा चाहिँ उहाँहरूले भनेको पहिलो भनेको मनोपरामर्श, उहाँहरू सुरक्षित बासस्थान, सुरक्षित ठाउँमा उहाँले राख्ने, होल्डिङ जहाँ रह्यो भने, परिवारसँग जहाँ रह्यो भने ऊ बच्चा चाहिँ सुरक्षित जोखिममा रहनु भएन। पहिलो कुरा जोखिममा रहनु भएन। त्यो बालबालिकासँग अरू पनि छ, अपाङ्गता भएको बालबालिका पनि छ, फेरि त्यहाँनिर होइन ज्येष्ठहरू पनि छन्, त्यो विभिन्न क्लस्टर छ। तर जे भए पनि जोसुकै रहे पनि बाढी प्रभावित सम्पूर्ण व्यक्तिहरू सुरक्षित रहनु पर्यो भन्ने अन्तर सम्पूर्णमा बालबालिका नै पर्यो एउटा। दोस्रो कुरा उहाँले चाहिने भनेको अहिले त अहिले उच्च स्तरीय अहिले के भनिरहेको छैन, उच्च स्तरीय अहिले आजै ल्याएर ल मान्नुहोस् बुढा लेख्नु कसले पढाउँछ, एकछिन सक्छ त पढ्न उसले, सारा अगाडि नै ध्वस्त भएर आएको बाल मन मस्तिष्कमा परेको असरले म बुढा लेख्नु होस्टेल गएर स्ट्यान्डर्ड कोठामा राख्छु भनेर भन्नु त हुँदैन। उसलाई पहिले त परामर्श प्रारम्भिक उसको लागि काउन्सिलिङ जरुरी छ, राख्नुपर्छ, सुरक्षित वातावरणको महसुस गराउनु छ। अब कतिपय अहिले आइरहेको छ के अरे अभिभावक चाहिँ पर छ नि, तपाईँ आउँदै हुनुहुन्छ, अलिक गम्भीर छ अवस्था, सुन्दाखेरि पनि कहिले कहीँ भावुक हुने अवस्था छ, तपाईँको अभिभावक अहिले आउँदै हुन्छ, उता जानुभएको छ पाउँछ भनेर पनि कति ठाउँमा बालबालिकाले सम्झाएको छ, कतै विदेश उताबाट ऊ भएको, यता उहाँ जानुभएको, उता जानुभएको छ, पछि आउनुहुन्छ भनेर पनि बालबालिकालाई, मेरो बुवा कहिले आउनुहुन्छ, मेरो कहिले आउनुहुन्छ, आमा कहिले आउनुहुन्छ, कहाँ आउनुहुन्छ भन्ने पनि बालबालिका अवस्था छ। त्यस्तो बालबालिकालाई त हामी उच्च स्तरको कुरा गरिरहेको छौँ, त्योभन्दा पहिला बेसिक कुरा गर्नु पर्यो कि पहिलो उसलाई सुरक्षित वातावरण, उसले भयमुक्त वातावरण, भयमुक्त भनेको उसको त्यो आँखा अगाडि बाढी गएको छ, त्यहाँबाट बालबाल बचेको छ स्कुलमा, त्यो सुधीबाट स्कुलमा झन्डै चाहिँ होइन हजार बाल जाने अवस्था थियो, त्यहाँ सचेतताको प्रवश्यताले धेरै बाल बच्चे त्यस्ता स्कुल कति बढेका छन्, हो तिनलाई पहिला सुरक्षित वातावरणमा राख्नु पर्यो, अनि उहाँलाई प्रारम्भिक स्वास्थ्य उहाँको जाँच भएर के अवस्था छ त्यो चाहिँ हुनु पर्यो, सपोर्ट हुनु पर्यो, अनि स्वच्छ खानपान जस्तै अब भोलि महामारी हरेक कुरा पनि हुन्छ सबै त्यसो हो, त्यो हुनु भएन, सुरक्षित वातावरणमा राख्नु पर्यो उहाँलाई। त्यसपछि प्याकेजमा त्यो संस्था रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई लिनु पर्यो र उता पर्यो अघि मैले भनेको चार स्टेमा कि परिवारमा व्यवस्थित गर्ने कि त्यहाँ परिवारलाई सपोर्ट गर्ने कि परिवारलाई सपोर्टलाई मान्नु, तपाईँले म यसरी भनौँ त्यो चाहिँ हजार बालबालिकालाई डेढ मार्दै पुग्दैन, उसको आमा बाबुले के सपोर्ट गर्ने, त्यो पछिल्लो कुरा भयो, त्यो दीर्घकालीन प्लान भयो। अहिले चाहिँ उहाँलाई रेस्क्यू गरिसकेपछि सुरक्षित वातावरणमा राख्ने, उहाँलाई कुनै अरू असहज अवस्था हुन नदिने र सेपरेट गरेर उहाँले बालमैत्री खालको वातावरण उहाँलाई काउन्सिलिङको साथसाथै अनि त्यसको बिस्तारै रिकभर उहाँले चाहिँ अलिक केही रिप्रेसन किटहरू मार्फत पनि अलिक त्यो खालको कुरा आइरहेको छ, अलिकति सानो खेल्ने गर्ने खुल्ला वातावरण, चाइल्ड फ्रेन्डली वातावरण पनि बनाउने, त्यसपछि बिस्तारै उहाँले चाहिँ अलिकति बालबालिकाहरू फोकस गरे, अरू विषय अन्त पनि होला, त्यो फोकस गर्दै गएर पछि अभिभावकसँग पनि नजिकको अभिभावक, अब मैले अघि भने स्टेपहरू, त्यसपछि परिवारमा आँदै छ, भाइ बहिनी छुट्टिएका छन्, दुईटा भाइ बहिनी सँगै राखेर पनि हामी व्यवस्थापन गर्न सक्छौँ। त्यसपछि मात्रै कुनै सम्पूर्ण विकल्प भएर पनि अनि हामीले कुनै बालगृहमा दिने अथवा राज्यले कुनै संस्था चलाएर त्यसबाट जाने अथवा उहाँलाई संयुक्त एउटा एमओयू गरेर कुनैलाई जिम्मा लिएर जाने अथवा प्रदेश सरकारले कुनै जिम्मा लिएर कुनै इन्स्टिच्युटलाई जिम्मा दिने अथवा स्थानीय तह त छँदै स्थानीय तह त हामी जुनसुकै सरकार भए पनि गएर त्यही बेसमा बसेर प्लान गर्ने हो, त्यसो भएर स्थानीयलाई फोकस गरेर प्लान गर्नु पर्यो र समग्रमा नेपाल सरकारले यसको चाहिँ अभिभावक ग्रहण गरेपछि पहिलो चरण दुईटा स्टेप हुनुपर्छ। पहिलो स्टेपमा उहाँको प्रारम्भिक कुराहरूमा ध्यान दिने, त्यसपछि उहाँको दीर्घकालीन एक खालको उहाँहरूको स्वास्थ्य, उहाँहरूको पढाइ, उहाँको चाहिँ अरू विषयमा ध्यान दिएर समग्र व्यवस्थापन भयो भने बल्ल यो बाढी पीड़ितहरूलाई राहत हुन्छ र उहाँहरूले आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुहुन्छ जस्तो लाग्छ।
2: जस्तो जोखिम समूहका बाल बालिका र विशेष संवेदनशील भएका बाल बालिकालाई चाहिँ उसलाई उसको आवश्यकता पहिचान गरेर छुट्याएर व्यवस्थापन गर्नेतर्फ चाहिँ परिषदले कतिको
3: वकालत
2: गरिरहेको छ र
3: यसमा
2: सरकार कतिको
3: लक्ष्य छ? अब सरकारले वकालत भने हामी त फिल्डमै छौँ, अहिले हामी फिल्डमा केमा छौँ भने अब यहाँ धेरै डेटाहरू हामीले अघि भनेको डेटा पनि हेडकाउन्ट हो, उहाँ गएर आउनुभयो, दुईटा टोली हाम्रो अगाडि गएर आइसक्यो र यति भयो यहाँनिर यति छ भने त्यो संख्या त कहिले होल्डिङ सेन्टरमा आज 1200 भन्दा भोलि 1000 होला अथवा 1500 होला, त्यो चाहिँ आउने जाने क्रममा होला अथवा कोही घरमा परिवार पनि होला तर त्यो त संख्यात्मक कुरा मात्र हामीले अब संख्यात्मकभन्दा अगाडि बढेका छौँ हामी अहिले हामीले रसुवा र नुवाकोटमा विशेष अहिले हामी यता धादिङ यतातिर आएका छैनौँ रसुवा र नुवाकोट दुईटै जिल्लामा दुईटा तिनै परिचालन गरेर हामीले बनाएको चाहिँ के छ भने अहिले व्यक्तिगत प्रोफाइल नै बनाउने बच्चाको प्रोफाइल हुन्छ त्यहाँ लगभग 15-20 पेजको 14-15 पेजको एउटा हामीसँग फर्म छ त्यो फर्ममा चाहिँ उहाँको कहाँ हो उहाँको कति गुमेको भन्ने खालको उहाँसँग अथवा सानो बच्चाको अभिभावकसँग जोसँग रहेको छ त्यो मार्फत अथवा सम्बन्धित स्थान तह मार्फत वडासँग समन्वय गरेर पनि हामी त्यो सम्भव भएसम्मको लिने त्यो विवरण लिएर त्यो विवरणबाट उसलाई के गर्न उपयुक्त हुन्छ उसले के चाहन्छ बालबालिकाले के चाहन्छन् उसलाई कहाँ सबभन्दा सर्वोत्तम विकल्प के हुन्छ सर्वोत्तम हिँड कसरी हुन्छ भन्ने खालको एउटा एसेसमेन्ट अहिले त्यो हामीलाई अध्ययन तथ्याङ्कसँग भन्दा पनि अहिले लेखा जोखामा गएका छौँ त्यो पहिलो चाहिँ तथ्याङ्कसँग कुरा भयो लेखा जोखामा मलाई लाग्छ अझै एक हप्तामा केही स्नारी आउँछ अझै हामीसँग एक हप्ता पछि अलि यो स्नारी आउँछ जस्तो लाग्छ उहाँहरू अलिक फिल्डमा हुनुहुन्छ र त्यसमा चाहिँ के देखियो भने बालबालिकाको अवस्था चाहिँ त्यही अलिक क्रिटिकल भयो एक ठाउँको बालबालिका अन्त गरेर बसिरहेको छ यो भूकम्पमा त बाढीमा जोखिमपूर्ण किन हुँदैछ भने भूकम्पमा त्यही घरमा चेपिएको हुन्छ त्यही मान्छे भेटिन्छ अब यहाँ त चाइनादेखिको मान्छे बगेर आएछ इन्डियाबाट आएको मान्छे बगेर कहाँ गयो घरको मान्छे त्यो घरकै पुरै बगेपछि कतिजना मान्छे को थियो त्यसमा को आएको थियो भने अब पहिलो चाहिँ व्यवस्थापन तत्कालको व्यवस्थापन चाहिँ राख्नु पर्यो बालबालिकालाई जोखिममा रहेको वर्गीकरण गर्नु पर्यो त्यहाँ उसको हेर्दाखेरि थाहा हुन्छ उसको के छ कस्तो छ कहाँ गयो उसको अहिलेको अवस्था के हो त्यो अवस्था हुने बित्तिकै अनि के रहन्छ भने उहाँले उहाँको अवस्था कसरी व्यवस्थापन गर्ने प्लान त्यहीसँग जोडेर प्लानमा जानु पर्यो कि उसलाई कहाँ राख्दा सर्वोत्तम विकल्प हुन्छ भन्ने जानु पर्यो न कि उनी व्यक्तिले यो बाहिरबाट व्यक्तिले म यसो उसो भन्ने कुरा एकछिन खपतका लागि भने पनि समग्र व्यवस्थामा दीर्घकालीन उसको हितका लागि सर्वोत्तम हितका लागि चाहिँ त्यो प्लानमै लेखा जोखामै गरेर जानुपर्छ
2: अब लेखा जोखाको काम शुरू भइसकेको छ एक महिना लगभग हुनै लागिसकेको बाढी गएको पनि होइन अब बाल बालिकालाई अब चाहिने उनलाई चाहिने आधारभूत आवश्यकता के हो जुन पहिचान
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: बालगृह मात्रै पनि 385 बालगृह छ 10,000 बालबालिका त अहिले पनि बालगृहमा छन् तर ती बालगृहको बालबालिका अवस्था जस्तै ती त भनेका नर्मल अवस्था आएका हुन् अभिभावक गुमाएर यी त अहिले त आतंकित अवस्थामा र एकदम भनौँ न अप्ठ्यारो अवस्थामा आएका बालबालिका र तिनको ट्रिटमेन्ट पनि फरक हुन्छ तिनीहरू गर्ने व्यवहार पनि फरक हुनुपर्छ त्यसो उहाँलाई सहज बनाइसकेपछि सकेसम्म त्यही कम्युनिटीमा व्यवस्थापन गर्ने त्यो कम्युनिटी नसक्ने कुरा एउटा भनौँ न एउटा नगरपालिका गाउँपालिकाले त सारा यो व्यवस्थापन गर्न सक्दैन उसमा त्यो रिसोर्स पनि हुँदैन त्यसमा अल्टिमेट जिम्मेवारी नेपाल सरकारले दियो भने त्यसबीचमा हामी बाल अधिकारको संरक्षणको लागि र त्यसको लागि एडभोकेसी गर्ने र त्यसमा चाहिँ संरक्षण जानेमा त हामी अब आफ्नो लेभलले हाम्रो समग्र लेभलले लागेका छौँ अब समग्र सरकारको पोलिसीको विषय त अब सम्पूर्ण मैले मेरो लेभलले भन्न सक्दिनँ
2: यतिखेर चाहिँ सरकार यता थुप्रै योजनाहरू बनाउँदैछ बाल बालिकाको संरक्षण र सुरक्षाको लागि उता बाल बालिका चाहिँ जहाँ फिल्डमा छन् ती बाल बालिकाहरू चाहिँ अब एक महिनादेखि ऊ पढ्न पाएको छैन परिवारबाट छुट्टिएको अवस्था छ अरूसँग बस्नुपर्ने बाध्यता छ यसले गर्दा उसलाई आइपर्ने कठिनाईलाई पनि बुझेर सरकारले चाहिँ
3: स्थानीय सरकारले त नजिकबाट उहाँलाई राखेर त व्यवस्थापन त गरेको छ नि त तर सहयोग त नेपाल सरकार अल्टिमेट गरेर चाहिँ यहाँबाट आधार पनि पठाएको छ तर जहाँ पठाए पनि मैले अघि पनि भने जोड के नगरे भने स्थानीय तह जहाँ जहाँ भूमि छ जहाँ तिनीहरू छन् त्यो ठाउँमा त सुरक्षित वातावरण त हुनै पर्यो अहिले
2: केही स्थानीय निकायको चाहिँ संरचना पनि भत्किएको छ प्रणाली पनि भत्किएको छ व्यक्तिहरू पनि बितेका छन् होइन
3: अप्ठ्यारो छ जस्तै गोसाईकुण्डा गाउँपालिकाको हाम्रो साथीहरू त्यहाँ पुग्दाखेरि च्याप्रो बेसी पुग्दाखेरि त्यहाँ केही पनि छैन उहाँहरूले एउटा पाल टाँगेर त्यो रेडक्रसको सहयोगमा पाल टाँगेर जिल्ला प्रशासनको अगाडि धुम्तीमा बसिरहनु भएको छ. अब उहाँहरूलाई हामीले तपाईँहरूलाई बालकमा अघि तोकिदिनु भन्दाखेरि अब हामी कसरी तोक्ने? हाम्रो त केही पनि छैन. उपाध्यक्ष बगिसक्नुभयो, वडा अध्यक्ष बगिसक्नुभयो, बालकमाले बगिसक्यो. अब हामी यो रिकभर गरेर सिफारिसको बाटो के गर्ने? हामीले रेस्क्यु कसरी गर्ने? आफ्नो जनताको हाम्रो अवस्था यो छ, हामी सोच्छ. अब हामीले के निम्तो के गर्ने भने त्यस्तो चाहिँ
2: बच्चाहरू त असुरक्षित
3: हुन्छ. त्यो अवस्था छ भने अब यहाँ के छ अहिले के छ हाम्रो फाइन्डिङमा चाहिँ? अब जति बच्चा बगे त्यो त डेटा आउँदैछ कति बच्चाको भन्ने अझै पनि एकछिन छैन. अझै एकछिन भन्दाखेरि तर जति बच्चा बचेको छ अहिले उहाँलाई राखेको अवस्थामा बच्चा राखेको जहाँ छ अब गाह्रो साह्रो त होला, त्यो घरकै जस्तो त नहोला. तर अहिले बच्चा असुरक्षित भएको अथवा हिंसा परेको भने त्यस्तो खालको नोटिस आएको चाहिँ छैन. त्यसमा सचेत नै छ. र मलाई लाग्छ नि गृह मन्त्रालय नेपाल प्रहरीको एउटा स्पेसल टिम पनि प्रत्येक उसमा चाहिँ खटाएको छ. त्यो मैले मेरो जानकारी पाएको छु, त्यो पनि छ त्यहाँ. त्यस कारणले त्यो अवस्था त्यसो छैन. तर के छ भने समग्रमा त उनीहरू एकदम नर्मल अवस्थामा आइसकेका छैन. यो पनि यथार्थ हो, आइसकेका छैनन्. समरू बाल बालिका रन्जेलसम्म पछि उनीदेखि अर्को वयस्क नागरिक हुनु अगाडिसम्म उसलाई चाहिँ संशोधनमा राज्य लिने गरी अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नुहोला. प्रवक्ताले नै बोल्नु भएको थियो, हामी यसरी गर्छौँ, जिम्मा लिन्छौँ. मैले बाल बालिका मन्त्रालयको विषयमा पनि बोल्नु भएको थियो. जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने समग्र सरकार छ. यी संस्था हामी सबै जानेमै सरकारकै माध्यमबाट, नेपाल सरकारकै माध्यमबाट हो. हामी सरकार छ, तपाईँहरू पछि हामी छौँ, राज्य छ. तपाईँहरू अहिले दुःखद अवस्था हुनुहुन्छ, तपाईँहरूसँग आएको छ, हामी चाहिँ छौँ भन्ने नै वातावरणकै क्रममै तयारी भएको देख्छु मेरो लेभलले. अब त्यसभन्दा
2: अब यस्ता घटना हुन नदिनको लागि स्थानीय पालिका र समाज कतिको चनाखो हुनुपर्छ?
3: अब यो घटना यो त अब अस्वाभाविक र अकल पनि हो. यो होइन अकल पनि यस्तो कहिले कल्पना गरेको थिएन कि तपाईँ देखिरहनु भएको छ. कुनै मान्छे पुलबाट चाहिँ बाढी आएको भिडियो बनाउँदैछ, हामीले हेरिरहेको छौँ भिडियोमा. उहाँलाई माथि आउनु, यति माथि कहाँ आउँछ बाढी? उहाँले त्यो बाढी त्यति माथि आउँछ भने 100 मिटरमाथि 80 मिटरमाथि बाढी आउँछ भनेर कसैको अकल्पना बाहिरको विषय भयो. किनकि त्यो ठुलो एउटा चाहिँ जुन तरिकाले त्यो पहिरोबाट हिम पहिरोबाट यसरी बढेर जो आयो त्यो त कसैको जिन्दगीमा कल्पना नगरेको लेभलमा बाढी पुगेको छ. त्यस कारणले त्यो त हाम्रो सोचाइभन्दा माथिको विषय भएको. यसबाट अब चाहिँ मैले देखेको चाहिँ नदी किनारका बसीलाई सुरक्षित कसरी गर्ने विषय एउटा छ भनेपछि अर्को कुरा विपद त्यो ठाउँ विपदबाट जोखिम मुक्त छ कि छैन.
2: बाल बालिकाको सुरक्षाका हिसाबले
3: विद्यालय चाहिँ जोखिम नदी किनार विद्यालय बालुवा जोखिममा त परिहाल्यो नि. हामी बेतावतीबाट स्कुल भगायो नि त, किन नदी किनारमै थियो. हामी त्यसमा त सोचेका थिएनौँ. हामी त नदी किनारमा राखेका थियौँ. कतिपय ठाउँमा पनि देख्छौँ हामी यो करिडोरमा रोड जान्छ, त्यहाँ नदी किनारमै यसो गएर खेलेर नदीमा बालबालिका स्कुलबाट गएर खेलिरहेको हुन्छ. त्यस्तो खालको पनि देख्छौँ भने त्यो कुरामा सचेत हुनु पर्यो एउटा बाटो. अर्को बाटो चाहिँ हाम्रो पूर्वाधारहरू पनि चाहिँ बालबालिका माथि हुनु पर्यो. कतिपयसँग त्यो सेफ हुनु पर्यो, हाइटमा हुनु पर्यो, ती कुराहरू हुनु पर्यो, सानो कुराले बत्ने हुनु पर्यो. त्यसपछि हाम्रो मेकानिजम पनि त्यो सबभन्दा एक शब्दमा भन्दाखेरि स्थानीय बाल संरक्षण प्रणाली सुध्रिनु पर्यो. त्यो चाहिँ भएको छैन. हामीले भन्दै गर्दा धेरै गर्दा प्रश्नहरू पनि बाल संरक्षण प्रणाली जो परिकल्पना गरेका छ राज्य त्यो चाहिँ स्ट्यान्ड नभएका कारणले अहिले हामी चाहिँ खलबल लिएका हौँ. यदि प्रणाली हुन्थ्यो भने अहिले कोही गएर यहाँ कहीँ जानुपर्छ सिधै गएर स्थानीय तहको बाल संरक्षण प्रणालीमा गएर सिधै त्यो मेकानिजमलाई यदि हामी स्ट्रङ गरेको भए त्यो मेकानिजम सोझै काम गर्थ्यो. त्यो कमजोरी भनेको हामीले त्यहाँ के गरेका छैनौँ भने हामीले पटक पटक भन्यौँ हाम्रो बाल बालिका समिति 2075 प्रश्नमा स्थानीय बालिका समिति गठन गर्ने भनेको छ, त्यहाँ बालकना धेरै रहने भनेको छ. अहिले पनि यसको 2/3 बढी पालिकामा बालकना धेरै नियुक्त गरेका छैन. त्यो त यहाँ आयो बाढी, भोलि चाहिँ त्यो बाढी कर्णालीमा आउन सक्छ, कोशीमा आउन सक्छ, अनि त्यो बाढी चाहिँ गण्डकीमा आउन सक्छ. तर त्यहाँ हामी त्यहाँ चाहिँ हामीले अहिले बल्ल अहिले भर्खर चाहिँ त्यहाँ समाजसेवी बाल मनोवैज्ञ सूचित गर्ने भनेको छ, बालकना नियुक्त गर्ने भनेको छ. त्यो छुट लगानी पनि पर्दैन. हामी संस्थामै सहकार्य गर्छ, त्यसमा हामीले चासो दिएनौँ. हामी केमा दियौँ? अब बाटो खन्ने, त्यसै डोजरहरू हान्ने, त्यसपछि गएर अरू गरेर यति यी साना बालबालिकाको विषयमा त नगर्दा के फर भोटको राजनीति जस्तो भन्ने त्यस्तो खालको धारमा गएका कारणले पनि अब म एउटा कर्मचारी धेरै कुरा त मैले पोलिटिकल कुरा बोलिनँ. तर हामीले नीतिगतमा कतै कतै ल्याप्सेज भएको हो. त्यहाँ संरक्षण प्रणाली हामीले भन्दा भन्दै त्यो कानूनमा आएको पर्यो. तर अहिले 8 वर्ष भयो कानून आएको. 8 वर्षसम्म एउटा चाहिँ पालिकाले बालकनाले नियुक्त गर्दैन भने त्यो जिम्मेवारको नगर्दाखेरि के हुने भन्ने कुरा कसैले भन्न सकेका छैन. त्यो कुरा हामी धेरै पटक राखेर हामी पत्रकार गऱ्यौँ, गरिदिनु असारभित्र गरिदिनु भनेर हामीले मै यो बाल स्थानीय के अरे हाम्रो राष्ट्रिय बालिका परिषदमा जेठमा आएदेखि मैले पनि आउने बित्तिकै कोअर्डिनेसन गरेर तपाईँहरूले यति नियुक्त गरिदिनुहोस्, जिम्मेवारी तोकिदिनुहोस्, स्थानीय बाल विकास समिति गठन गरिदिनुहोस्, भोलि बाल विकास समस्या आएपछि ठ्याक्कै त्यसले रेस्पोन्स गर्छ भन्दाखेरि अब उहाँले चाहिँ एउटा सामान्य कुनै एउटा प्रोफाइल नपुगेको कर्मचारी के अरे तोकिदिने अनि उपमेयरको अध्यक्षता हुने भनेकोमा कार्यपालिका सदस्यलाई संयोजक तोकिदिने त्यो अहिले हाम्रो ऐनमा पनि हामीले यसलाई स्ट्रङ गर्नुपर्छ भनेर प्रत्येक पालिकाको मेयर भनौँ अध्यक्ष अथवा प्रमुखको अध्यक्षतामा बाल कल्याण समिति हुनु के अरे बाल अधिकार समिति हुनुपर्छ भनेर अहिले जुन हाउसमा गएको होइन त्यो प्रस्ताव गरिएको छ र यसलाई चाहिँ स्ट्रङ बनाउनलाई चाहिँ हामीले अहिलेको ऐन प्रस्ताव गरेका छौँ। त्यो ऐन कार्यान्वयन गर्दैन भने त भोलि मेकानिजम अहिले यहाँनिर गएर किन कसलाई खोज्नु पर्ने गएर अब यो कुनै व्यक्ति संस्था गएर कसलाई खोज्ने भन्दा त्यहाँ मेकानिजम छ भने त्यसले काम गर्छ। मेकानिजम छैन भने त त्यहाँनिर अरू अवांछित पक्षहरूको चलखेल हुन सम्मान भएको भएर स्ट्रङ कमिटी चाहिँ हुनुपर्छ र बालबालिकालाई यो विपद पर्दामा चाहिँ सधैँ बालबालिकालाई प्राथमिकतामा राखेर एउटा प्लान बनाइनुपर्छ भन्ने हामी त लागेका छौँ। हाम्रो तर हाम्रो अब भोइस चाहिँ त्यति धेरै सुन्ने जस्तो देखिँदैन। अब त्यो विषय अर्को विषय भयो, यसमा हामी चाहिँ लागि परेका छौँ।
2: अब बाढी आयो गयो एक महिना हुन लाग्यो तर बाल बालिकाको जीवनमा यसको असर वर्षौं रहन सक्छ। अहिले नै गर्नुपर्ने तीनवटा काम तत्काल गर्नुपर्ने के हुन सक्छ, सुझाव के दिनुहुन्छ?
3: तत्काल गर्नुपर्ने उहाँहरूको पहिला सुरक्षित बसाई, उहाँको चाहिँ खानपान स्वास्थ्यको व्यवस्था र उहाँको चाहिँ पारिवारिक पुनर्बन्ध अथवा पुनर्बन्ध भनेको पारिवारिक जो उपलब्ध हुनुहुन्छ नजिकको व्यक्ति पहिलो जो उपलब्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ नजिकको व्यक्तिलाई मार्फत चाहिँ उहाँहरूको चाहिँ काउन्सिलिङ र उहाँहरूको चाहिँ सहज वातावरण ल्याउनुपर्छ पहिलो काम। त्यसपछि अनि त्यसबाट हजुर लेखाजोखाबाट अनि उहाँको दीर्घकालीन व्यवस्थापनमा जानुपर्छ। पहिले त उहाँलाई सुरक्षित वातावरण र भयमुक्त वातावरण, सुरक्षित वातावरण र बालमैत्री वातावरण, हामी एकै शब्द बालमैत्री वातावरणमा, त्यो बालमैत्रीमा उहाँको खानपान कुरा, उहाँको रुचिका कुरा, उहाँले खेल्न चाहला, दिनभरि खाइराख्यो भने खाँदा नि एउटा बच्चा खेल्न पनि चाहन्छ। एउटा चाहिँ बन्द कोठामा दिनभरि राख्ने बालबालिका चाहिँ त्यो चाहिँ आफै झन् अझ अर्को समस्या थियो। र बालमैत्री वातावरणले भनेको मतलब त्यहाँ उसको त खेल्ने ठाउँदेखि लिएर उसको सोचाइ, उसको स्वभाव नै चुलबुले स्वभाव हुन्छ, उसको चाहिँ उसलाई धेरै त्यो कुरा हुँदैन, उसले नर्मल कुरा हुन्छ। अहिले होइन हामी उद्धार गरेर बालबालिका देखेका छौँ, कतिखेर उहाँलाई आमा बाबु धेरै चिन्ता हुन्छ, बालबालिका हाँसेर देखिन्छ, कतिखेर के व्यवहार गर्छ, उसलाई चाहिँ अब त्यो के हो चाहिँ दस वर्ष सानो बालबालिका त्यो छ, अनि दस बाह्र चौधको एक खालको हुन्छ, सोह्र अठार भित्रको खालको अलिक मेच्योरिटी आएको हुन्छ, उहाँहरू अलिक गम्भीर भएको हुन्छ। त्यस्तो उमेर अनुसार उहाँहरूको व्यवस्थापन, त्यो अहिले हामीले चाहिँ उमेर समूह अनुसारै व्यवस्थापन, यो अहिले लेखा जोखामा त्यो पनि छ, उमेर समूह अहिले व्यवस्थापन गर्दाखेरि त उमेर बाल र बालक र बालिका उमेर समूह त्यो अनुसारको प्लान गर्नु पर्यो, व्यवस्थापन त यसो गर्नुपर्ने कि भोलि त्यही भित्र फेरि कहिले हामी देखेका छौँ बाल बालिका बिचमा हिंसा भएको छ नि त, एउटा बालकले बालिका रेप गरेर पनि थुप्रै हाम्रो बाल बालिका बाल सुधार गृहहरूमा बसिरहेका छौँ भने त्यो पनि हाम्रो समाजको अर्को पाटो, अनि शिक्षाको पाटो र हाम्रो समाजको नैतिक पाटो हो, ती कुरालाई पनि ध्यान दिएर त्यो शिक्षामा समावेश गर्ने कुरा भएर क्रस कटिङ भएर मिलाग्यो भने धेरै यो तीन चारवटा मन्त्रालयको त प्रत्यक्ष सजनता भएर प्लान गर्नुपर्ने देखिन्छ। अब शिक्षा मन्त्रालय त बाल बालिको पढाइ के हुने अब भन्नेमा त शिक्षा मन्त्रालय यसरी जोडियो, त्यसो भए स्थानीय तहसँग कोर्डिनेट गरेर गर्ने पाटो, यी कुराहरू भयो समग्र भयो भने बाल अधिकार रक्षा हुन्छ र बाल श्रमिक प्रणाली सुधार हुन्छ।
2: जस्तो बाल बालिकालाई भुलाउने एउटा महत्वपूर्ण स्थान भनेको ठाउँ भनेको एउटा विद्यालय हो, धेरै विद्यालयहरू होल्डिङ सेन्टरमा छन् अहिले होइन, भनेपछि विद्यालयलाई अब केही समयपछि बाल बालिकालाई विद्यालय पठाउने अवस्था पनि त्यसमा नै सोचाइ भइरहेको होला, त्यसमा के सुझाव दिनुहुन्छ?
3: त्यसमा मेरो सुझाव के छ, मैले विदुरको पनि सूचना हेरेको थिएँ, विदुरमा म पहिला विदुरमा पनि बसेको विदुरको भूगोल मलाई थाहा छ, त्यहाँको विद्यालयहरू चाहिँ त्यो जुन देवीघाट नजिकको विद्यालय त्रिशुलीको त बगिहाल्यो, यतापट्टिको त्यो अन्नपूर्ण भयो, अनि चाहिँ विभिन्न विद्यालयहरू जुन सेन्टर आएछ उहाँले सुधार सिहाँदाखेरि यो अन्य ठाउँमा सुचारू गर्ने भएको बालबालिका जहाँ आएर बस्नु भएको छ त्यो ठाउँको त्यो होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भइदिने व्यवस्था गर्ने र त्यो निरन्तरता गर्ने कति भद्रको कति कतिबाट भनेर उहाँले एउटा प्लान गर्नुभएको थियो, म त्यो सूचना देखिरहेको थिएँ। स्थानीय फेरि स्थानीय नगर शिक्षा समिति हुन्छ नि, स्थानीय के अरे त्यो गाउँ शिक्षा समिति उहाँले बाह्र समितिसित व्यवस्थापन गर्नुहुन्छ, त्यो समितिहरूले पनि त्यहाँ चाहिँ एक खालको तयारी गरेर देख्छु मैले एउटा भने चाहिँ अर्को, अब त्यो बालबालिका स्कुलमा बसेर त्यो स्कुलमा सधैँ नै त्यो त्यहाँ होल्डिङ सेन्टर हुन त होइन, त्यो होल्डिङ सेन्टर त केही समयका लागि राखिएको, त्यसमा छिटो यसको व्यवस्थापन गरेर त्यसको स्क्रिनिङ गरेर कहाँ कहाँ जाने, के जाने भनेर परिवार जाने, कहाँ जाने अथवा छुट्टै एउटा सामुदायिक भवन खोल्ने अथवा चाहिँ के गर्ने कुनै केमा राख्ने भन्नेमा त ध्यान दिनुपर्छ। नभए सधैँ यही विद्यालयमा राखिरहने भयो भने त त्यो बालबालिकालाई पनि एउटा अप्ठ्यारो रहने, अर्को दोस्रो बालबालिका भनेको त्यहाँ पढ्ने बाँकी बालबालिकालाई पनि असर पर्ने भएको कारणले त्यो प्लानमा जान खोजे जस्तो देखिन्छ भने शिक्षा मन्त्रालय पनि गरेको कुरा त्यही लाइनको कुरा देखेँ मैले, त्यो तत्कालै जानुपर्ने देखिन्छ। अन्य खाता त्यो सधैँ त्यहीं बसिरहने भन्ने चाहिँ होइन, कमसे कम एक महिना डेढ महिनाभित्र त्यो कुरा व्यवस्थित भइसक्नु पर्यो, भूकम्प आएको बाढी आएको हिसाबले देखिन्छ।
2: अब योभन्दा अगाडि कोविडको समय भनौँ या भूकम्पको समय भनौँ थुप्रै राहत र उपलब्ध पक्कै भएका थिए, तर त्यसका केही कुराहरू बाहिर पनि आयो कि त्यो आएका चीजहरू चाहिँ राम्ररी वितरण हुन नसकेको कुरा, अब बाल परिषदले अघि यहाँले भन्नुभयो सम्झौता पनि भए भनेर यस्ता जुन राहत आएका कुराहरू चाहिँ पारदर्शी रूपमा वितरणको लागि परिषद कतिको त्यसमा संवेदनशील छ।
3: हामी जस्तो समय अघि मैले भनेको विषय चाहिँ अब अहिले हामी भर्खरै प्राप्त गरेको होइन त्यो, हामी चाहिँ दीर्घकालीन प्लानमा जाँदैछौँ, त्यसमा त्यो बच्चा सम्पूर्ण व्यवस्थापन भएर कहाँ गर्ने हामी त्यसको सपोर्टको लागि तयार छौँ भनेर हामीले गरेका छौँ हिजो, त्यो हिजोको मैले भनेको विषय। तर अहिले हामीले भनेको के भने सिधै राहत बाँड्ने निकाय हामी होइनौँ, होइन सिधै राहत हामीले बाँड्दैनौँ, हामीले चाहिँ अधिकतम चाहिँ लाभ बालबालिकाको क्षेत्रमा चाहिँ अन्नदान नहोस् त्यसमा चाहिँ उहाँले वञ्चित नपरोस् भन्नेतिर हामीले वकालत गर्छौँ एउटा कुरा। पहिलो कुरा त त्यो राहत बाँड्ने फेरि एउटा एकदम प्रणाली छ, केन्द्रीय विद्युत व्यवस्थापन समितिदेखि लिएर प्राधिकारले गृह मन्त्रालय लगायतको विषय एउटा विषय छ, हामी पनि त्यसमा क्लस्टरमा त छौँ। एउटा पाटो त्यो छ भने दोस्रो पाटो भनेको जो उहाँहरूलाई राहतको विषय छ, हिजो पनि कोभिडमा भन्नुहोस् अथवा चाहिँ 72 भूकम्पमा अथवा जारगढ भूकम्पमा पनि कतिपय ल्याप्सेसहरू हामी देखा हो, त्यहाँनिर ल्याप्सेस देखेको, त्यो ल्याप्सेस नहोस् र त्यसमा चाहिँ कतै कुनै कुरामा भनौँ न एक खालको

0: खेलकुदको समिति छ, शिक्षाको समिति, विभिन्न समिति छन्, त्यो सानै समितिहरू छन् अनि त्यो त्यो हिसाब भएको कारणले यिनीहरूलाई हामीले स्ट्रङ बनायौँ भने मात्रै जान्छ त्यो, त्यसमा सकेको हुनलाई तलको मेकानिजम कहिलेकाहीँ फेरि विभेद भयो कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा पनि आउँछ, त्यो नहुने दिनलाई त्यो मेकानिजम स्ट्रङ गर्नु पर्यो र त्यो हाम्रा भएका मेकानिजम विश्वास गर्नु पर्यो, सहयोग गर्नेले पनि त्यसलाई गर्नु पर्यो र त्यो मेकानिजमले आफ्नो जिम्मेवारी तत्काल जिम्मेवारी पुरा गर्नु, हामी त्यसमा चाहिँ राष्ट्रिय बाल अधिकार परिषद तर्फबाट मन्त्रालयको अर्गनाइजेसन अनुसार हामी काम गर्ने कुरामा हामी सचेत छौँ र हामी त्यसमा लागिरहेका छौँ।
1: तीनवटा भनौ न निकायहरू छन् होइन, संघ प्रदेश र स्थानीय पालिका बीचमै समन्वय नहुँदा कतिपय कुराहरू चाहिँ अभाव खड्किएको हुन्छ, के चाहिँ सुझाव दिनुहुन्छ?
0: संविधानले परिकल्पना गरेको सरकार हो, त्यसमा चाहिँ अल्टिमेट सबैको नेतृत्व सरकार भनेको केन्द्रीय संघीय सरकार नै हो, यसले नै प्रदेश सरकारलाई अनुदान दिन्छ र त्यसपछि स्थानीय तहलाई पनि दिन्छ र तीन तहको सरकारले आफ्नो आफ्नो सरकारको प्र्याक्टिस गर्छन्, आफ्नो व्यवस्थापन गर्छन्, तर अभिभावकत्व गर्न चाहिँ संघीय सरकारले गर्छ र गर्नुपर्छ यस्तो बेलाहरूमा। विगतमा त फेरि विगतको पहिलो पाटो नेपाली सेना पनि संघीय सरकार अन्तर्गत रहेको कारणले नेपाली सेनालाई परिचालन भएदेखिका कुराहरू जुन संघीय सरकारले गरेको छ त्यसै अन्तर्गत फेरि स्थानीय तहको सम्बन्धमा पनि फेरि जस्तै स्थानीय तहको मेयर अथवा अध्यक्ष भन्नुहोस् उहाँहरूले वडाध्यक्षले आफ्नो जनतालाई चिन्ने जति कुरा एकैचोटि ह्यान्ड गरे नचिन्न सक्छ, त्यस कारणले उहाँको अवस्थाको बारेमा स्थानीय तहसँग चाहिँ समन्वय गरेर संघीय सभाले काम गर्ने र प्रदेश सभाको बीचमा चाहिँ केही कुराहरू राखेको छ आफ्नो जनताको लागि, उहाँको पनि भूमि त्यही हो, त्यो उहाँको पनि क्षेत्र त्यो भएको भएर उदाहरण बागमती प्रदेश सरकार, बागमती प्रदेश सरकारले गर्न खोजेको प्लानमा चाहिँ केन्द्र सरकारसँग समन्वय गर्नुपर्छ संघीय सरकारसँग र यताका यी सरकारहरूले स्थानीय तहसँग स्थानीय सरकारसँग समन्वय गरेर त्यो प्लानमा जोखिमका बालबालिकालाई पहिलो प्राथमिकता दिएर जोखिमका क्षेत्रका नागरिकलाई भन्नु बालबालिका एउटा भयो त्यसो साथ नागरिक पनि सबै त्यो नागरिकलाई प्राथमिकता दिएर र त्यो प्लानमा चाहिँ हाम्रो चाहिँ जुन दिन खोजेको हामीलाई गरेको सहयोग सदाश्रयता सद्भाव जो विदेशदेखि यत्रो चाहिँ सद्भाव प्राप्त भएको छ सबैले हामीलाई सहयोग गर्नुभएको छ हाम्रो दुःखमा साथमा छौँ तिनको पनि सेन्टिमेन्ट लिएर एउटा मेकानिजमबाट एउटा व्यवस्थित ढंगले सबैसँग सहकार्य गर्ने सबैसँग चाहिँ समन्वय गर्ने र त्यसमा नेतृत्व दिने काम संघीय सरकारकै हुन्छ र संघीय सरकारले यो गरिरहेको अवस्थामा हामी एउटा संघीय सरकार निकायको रूपमा हामीले एउटा सेक्ट्रल निकायको रूपमा बालबालिका कुरा हामीले उठान गरे समग्रमै यसलाई व्यवस्थापन एउटा बालबालिकामा छुट्टै एकजना ठाउँले व्यवस्थापन हुँदैन परिवार विभाग पनि संविधानिक भएको कारणले हामी त्यही फेरि त्यस कारण हाम्रो इस्यु अलिक बढी गम्भीर छ, अरू चाहिँ आफै निर्णय लिन सक्छन् बालबालिकाले फेरि आफै निर्णय सक्दैनन् भड्किन सक्छन् प्रयोग हुन सक्छ भन्नेमा बढी सचेत हुनुपर्छ भनेर हामीले वकालत गरेका छौँ।
1: हस् यो महत्वपूर्ण विषयमा आज स्टुडियोमै आएर व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
0: हस् धन्यवाद तपाईँले पनि अब यो चाहिँ जुन उज्यालो निरोगले हामीलाई चाहिँ एउटा बोलाएर अहिले भएका गतिविधि र हामीले गरिरहेका क्रिया सम्पादन गरेका क्रियाकलापहरूको जानकारी जुन राख्ने अवसर दिनु यसलाई तपाईँलाई धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
2: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफे अब चाहिँ के हुने हो
3: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नआथ्यो न यसो त जसले नि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
6: नेपाल सरकार।

तिम्रो भन्ने त सापले बसिसक्यो आजकल, आफ्नो त कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: गाउँ घरमा छायो हजुर सोलु एफएमको तरङ्ग।
1: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान।
2: Sound check. Sonu FM in studio time.
3: It's 9 a.m. Bihanko 9 baje.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बू।
4: नमस्कार, म रिया रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी, पटेकोशी बाढ़ीले भत्काएको सड़क दशै अघि नै सञ्चालनको तयारी, यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान, 6,000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो, एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार, जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर, 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा, र अखिल नेपाल फुटबल संघका थोसा अध्यक्ष र लेखा अधिकृत पक्राउ। नेपाल खबरमा अब पूरा खबर। आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँ, भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँ र पर्सी पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आउँदो बिहिबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै जाने उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1115 सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। बाढ़ीका कारण नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रमा सड़क तथा पुल बगेपछि उत्तरी नाकासँगको सड़क सम्पर्क प्रभावित भएको छ। दशैंको समयमा हुने यात्रुको चाप र रसुवा गरी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै सड़क विभाग, नेपाली सेना र अरू सुरक्षा निकायका टोली सड़क पुनस्थापनामा खटिएका छन्। सड़क विभागका अनुसार बाढ़ीले अवरूद्ध पारेका धेरै सड़क खुलिसकेका छन्। स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क सञ्चालनमा ल्याउनका लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेवी उपकरण परिचालन गरिएको छ। भेत्रावती क्षेत्रमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ भने फलाखु खोलामा 75 मिटर लामो बेली ब्रिज निर्माण गर्ने योजना अघि बढ़ाइएको छ। गल्छी त्रिशुली रसुवागढ़ी सड़क अन्तर्गत गल्छीदेखि भैंसीसम्मको सड़क सञ्चालनमा आइसकेको विभागले जनाएको छ। भैंसी बेत्रावती खण्डमा भने झण्डै 500 मिटर सड़क खुलाउन बाँकी छ। ढुङ्गे बेत्रावती क्षेत्रमा पनि डोजर र एक्सावेटर प्रयोग गरेर सड़क खुलाउने काम भइरहेको छ। बेत्रावतीमा बेली ब्रिजका लागि जग निर्माण भइरहेको छ भने स्याफ्रुबेसीमा बेली ब्रिजको डिजाइनको काम शुरू भएको सड़क विभागले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सड़क तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ आवश्यक पर्ने अनुमान छ। नेपाली कंग्रेसले 73 जिल्लाका 6,132 वडामा अधिवेशन सकेको छ। हिजो र अस्ति 2 दिनमा धेरै वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवा बाहेक सबै वडामा भोलिसम्म सबैवटाका अधिवेशन सक्ने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि वडा अधिवेशन गर्ने तयारी छ। सप्तरीका दुई र चार, मोरङको छ र उतहटको एक, सर्लाहीका दुई र नवलपरासीका दुई निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन नसकेको छैन। वडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाएको छ। पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पेजको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चेता नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिको आधारमा प्रतिवेदन तयार पारिएको छ। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुंगो लगाउने बाटो प्रस्ताव गरेको छ। साथै कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विपदका कारण परिवारबाट छुटेका अभिभावक वा संरक्षण विहीन भएका तथा विशेष संरक्षणको आवश्यकतामा परेका बालबालिकाको शिक्षा र संरक्षणका लागि सरकारले सिहार योजना कार्यान्वयनमा ल्याएको छ। योजना अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका 12 थेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक संकेत यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले केन्द्र सञ्चालनमा ल्याएको हो। विपद वा अन्य कारणले परिवारबाट अलग भएका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्यूयर्क प्रस्थान गर्नुभएको छ। महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। मनास्लु आधार शिविरमा युवाहरूले 3 दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नुरबु लामाले बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गएको शुक्रबारदेखि आमरण अनशन शुरू भएको हो। अब विदेशको खबर। जर्मनीको मेक्लेनबर्ग भोर्बो पेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफजी पार्टी पहिलो बन्ने देखिएको छ। एआरटी टेलिभिजनको प्रारम्भिक प्रक्षेपण अनुसार एएफडीले 38.3% मत पाउने देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। सत्तारूढ सोशल डेमोक्रेटिक पार्टी एसपीडीले 35.4% मत पाउने अनुमान गरिएको छ। तर चान्सलर फेडरिक मर्जको नेतृत्वमा रहेको क्रिश्चियन डेमोक्रेटिक युनियन भने 5% थ्रेसहोल्ड भन्दा तल देखिएको छ। पछिल्लो मत परिणाम अनुसार सीडीयूले 4.9% मत पाएको छ। यससँगै सीडीयू राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ। यो सन् 1949 जर्मनीमा सीडीयूले बिहोरेको सबैभन्दा कमजोर राज्य चुनावको परिणाम हो। अब खेल खबर। नेपाल प्रहरीले खेलमा मिलेमतो अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ इन्फाका 2 कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई गैराती पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपछि केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना। विकसित नयाँ प्रणालीको निरन्तर निगरानी। भटेकोशी बाढ़ीले भत्काएको सड़क दशैं अघि नै सञ्चालनको तयारी। यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73.34 अर्ब रूपियाँ लाग्ने अनुमान। 6000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो। एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार। जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 कमजोर। 5% थ्रेसहोल्ड पनि पार गर्न
4: नसक्ने अवस्थामा र अखिल नेपाल फुटबल संघको उपाध्यक्ष र लेखा अधिकृत पक्राउ
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: About this home, Dish Home, Kushiko Connection.
11: Sayodiko Seer.
12: Mari Chodko Kak.
11: Shatsa Sundara Sita Prakriti.
12: Santira Anandako Anuhuti.
11: Nibhavata Tanda.
12: Saharbata Najikai.
11: Tabanko Swagatra Atitikalagi Sadhan Tatpar.
12: Jule Organic Farm Resort.
13: District Jan Karikalagi. Phone number. 9861-4956 र 9841-2954-81 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ भएको वर्ष नदेउबा आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर आजदेखि सञ्चालनमा आउँदैछ आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सकिएपछि आज बिहान 10 बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागि हो भाटभटेनी कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका 12 स्टोर मध्ये टंगाल सहित 10 वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् दमक र हेटौडामा रहेको स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ दिगो पर्यटनका लागि पथ प्रदर्शकहरूको दक्षता भन्ने मूल नाराका साथ 10औं राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ टुरिस्ट गाइड एसोसिएशन अफ नेपाल टुरगानको आयोजनामा टुरिस्ट गाइडको क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि वृहत छलफल गर्ने उद्देश्यले हिजो सम्मेलन आयोजन गरिएको हो टुरिस्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासको स्तम्भ भएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् भक्तपुर क्यान्सर अस्पतालमा सही अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ सागर ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीले उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई सही अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि सही अभावले बिरामीहरूको उपचार गर्न नसकिएको बताउनु भएको छ अस्पतालमा क्यान्सर उपचारका लागि 90% सुविधा भए पनि बिरामीलाई सही अभावले अन्तै पठाउनु पर्ने बाध्यता छ र प्रहरीले काठमाडौँ महानगरपालिका 31 प्रयाग मार्गबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ 410 मिलिग्राम र 5,000 नगद सहित ललितपुर लुबु बस्ने भोजपुरका 38 वर्षीय विनोद कुमार विकर र दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट लागू औषध नाइट्राजेपाम 210 ट्याब्लेट र स्पास्मो 168 ट्याब्लेट सहित सरलाई कौडेना नगरपालिका 7 का 18 वर्षीय किशोर सहित 2 जनालाई पक्राउ गरेको जनाएको छ बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक कोशी बागमती गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना विकसित नयाँ प्रणालीको निरन्तर निगरानी नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भाटभटेनीको टंगाल स्टोर आजदेखि सञ्चालनमा क्षति भएका अरू 2 वटा स्टोर पनि छिट्टै सञ्चालनको तयारी र सही अभावले भक्तपुर क्यान्सर अस्पतालमा बिरामीलाई शास्ति बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं

0: का कूड़ा स्वस्थ विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमांडू में 90 मेगाहर्ट्ज।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: ठाकुरा कष्ट विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: नाउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
9: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
9: अङ्कमा 9852057068

0: आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिनेछैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। पुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्रान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, के नदिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

नया तरकारी ब्लॉक विकास कार्यक्रम को निरंतरता प्रस्ताव आह्वान संबंधी कृषि ज्ञान केन्द्र सोलुखुम्बु को सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उपर कुनै कारवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: तीस वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुषतर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मङ्सिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयुक्त युवेशलाई सम्पर्क नम्बर 98-42-81-46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-31-37-40 उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मङ्सिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मङ्सिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि गाउँपालिका गाउँ

हाम्रो संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आत्मीयता यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना।
1: कार्यस्थल खोटाङ ऐसोल खर्करा केतिलासगढी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, मापी दुखकोशी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री, समावेशी, सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बालबालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बालमैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्रहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, सम्बन्धित तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने, नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने, बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने, संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने, परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने, बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
1: गर्दै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। या म्याच अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठा विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthyfoundation.org लिखु पिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमा शेर्पा @samarthyfoundation.org नेचा सलेन गाउँपालिका राजीव ढुङ्गाना सम्पर्क नम्बर 9840195845 इमेल राजीव ढुङ्गाना @samarthyfoundation.org केपिलासगढी गाउँपालिका शिव उपाक नम्बर 9848683358 इमेल bhajal.shiva@gmail.com र ऐसुलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767383047 इमेल अभिषेक शाह@samarthyfoundation.org।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो शोकाकुल छौ। सोही राष्ट्रीय विपत्ति को घुटीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। इस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मिति में इस मैराथन भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण स्वास्थ्य लुकुन्डु। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
0: समयमै महसुल दिन, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सार्

0: 政府を反論申し出ください。
1: おい、シャーティー、やらないよ。ケアコントラションもさらいしゃく。バープレイン、アバチャキューンよ。
2: コゼン、キアアイデスト。へぇ、イッティケパテアシュロハン。サマジクサンザルマウデン、イッティケパテオンパルトダ。ミテラブラマクスジナウノサクサ。イセナティナ、イセドゾルンレヒアルサニー。
1: アレ、ミテラブラマクマンサ、キューヨーネコゼン。
2: トゥナタティナ。
1: タティナ。
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बस्नामा जन्मजात कुइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
2: अंकमा 9852557068।

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0-38-520-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलु।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

एभरेस्ट न्यूट्रियल रेस प्रतियोगिताको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस हाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रियल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार।

0: कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ।
1: दर्ता गर्ने व्यक्ति संयोजक युवेशलाई सम्पर्क नम्बर 9842184640 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860317340
0: उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851714419 विपिन तामाङ 9862093264 र राजकुमार राई 9852584557।
0: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रसाद।

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटाङको ऐसोलु खर्करा केतिला स्टडी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, मापी धुकुसी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बालमैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्रहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बालमैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बालबालिकासँग नियमित अनुगमन गर्ने, बालबालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बालबालिका, अभिभावक र समुदायहरू

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुकुम्बु।
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नस्ता च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417178, 9843349696 र 9861323472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
3: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: हाम्रा सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सुनु खुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
4: हुन्छ हुन्छ ल हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: किन भयो, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओ साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
0: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
0: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त।
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन।

0: उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो म यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त कतै श्री लागु औषध त भाइ के भएको तिमीलाई रुधाती भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नु पर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी नै त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका देऊ न है
4: बारिशमा लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली

0: Check. Solo FM in studio time.
1: 12 noon. Madhyan ko 12 baje.
2: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solo Dudkunda Nagar Palika 5 Solo Khumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: आजको कारोबार स्थगित गरेको नेप्सेको भनाई छ. अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो. प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14,88,90,38,871 रूपियाँ मौजदात रहेको छ. सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ. भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो. 9 वाणिज्य ब्यांकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा भएको छ. यस्तै हिमालयन ब्यांक र लक्ष्मी सनराइज ब्यांकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ. सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ. नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ. आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो. एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटी बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ. 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो. केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो, आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला.
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 1300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,795 रूपियाँ थियो। आज देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलस्तर बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलस्रोत उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसरी प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराती आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू हेमरेज र ग्याविन होइले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य र पहिलो संस्करणको युरोपियन टी ट्वेन्टी प्रिमियर लिगको उपाधि एडनबर्गलाई दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं

0: ढाकुरा प्रश्न विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनौँ
2: त्यति मात्रै हो र दाई. जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
5: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए.
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: के भयो, के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने
11: हो त है, हामीले त ध्यानै नदिएको.
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
9: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
13: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
14: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्.
15: किन खोज्नु भएको होला हजुर?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने.
15: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्.
15: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
12: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.
16: नेपाल सरकार विज्ञापन बोर्ड.
17: सूचना सूचना सूचना कोट देखि
18: यदि तपाईँको बच्चामा जन्मसाथ कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ. त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ.
19: थप जानकारी जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768

0: समाधान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 50%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201 र 9896875477 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउनुस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: लु हेलो भन्नुहोस् त
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
2: ए नानी के भन्ने रहेछ के भयो
3: हेर्नुहोस् ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सफलता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक सञ्चालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835131 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट न्यू ट्रेन रेस प्रतियोगिता कृषि संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ
5: सहभागी खेलाड़ीहरुका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस.com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुप्रास बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना
1: कार्यस्थल खोटाङ ऐसोल खर्क र केपिलासगढी गाउँपालिका सोलुकुम्बुको लिखुपिके गाउँपालिका मापी दुधकोशी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बाल मैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना
1: बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्व बारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने
2: विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने
1: शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने
2: विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने
1: बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने
2: अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने
1: बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने
2: सम्बन्धित तथा सरकारवाला संलग्नता विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने
1: स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने
2: अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने
1: फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने
2: र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने
1: नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बाल मैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने
2: बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
1: यस्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ।
2: आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मात्रे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthyfoundation.org लिपुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमा शेर्पा @samarthyfoundation.org नेचासलेन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840105845 इमेल राशिक ढुङ्गाना @samarthyfoundation.org केपिलासगढी गाउँपालिका शिव उपाध्याय नम्बर 9848683358 इमेल bhajal.shiva@gmail.com र ऐसेलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9766381347 इमेल abhishek@samarthyfoundation.org रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना
3: गत 2026 अगस्त 2020 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौ। सोही राष्ट्रीय विपत्ति को घटीलाई गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: बत्तीको तार है ख्याल गरौ
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
3: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: prawdą królestwo i Lerytka. I z tobym, gościem wiecznego, Sandro Pazido Rozaj.
1: Oj, Shanti, hera me, kera khatra samachar aisha ke?
2: Bapre,
1: aba chai kya hoyo?
3: Khudai, kya aaya desto? Haa, itti ke patte aise ho Rohan. Samajik sanjal ma aude na itti ke patte aunu parcha ta. Mithya ra brahmak sujana aunu saksa. Isse na aati na, isse to jalle ni lagi aalcha ni.
1: Are, mithya brahmak mancha, kya hoyo une ko chai?
3: Timle tha thiyo na?
1: Tha thiyo na.
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: सफल गरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064 18।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, बरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824747718, 9843349696 र 9861323472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
12: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु।
7: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746853487।
14: आज मेरो जन्मदिन हो, याद त छ नि।
15: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
14: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
15: ल अब आँखा खोला त।
14: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
9: अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु धुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुम्ब नगरपालिका, वडा नम्बर 5 सलेरी, सोलुखुम्बु।
16: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
17: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
16: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
17: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
16: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सोलिरी, सुनुखुम्बु।
18: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
19: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
20: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
19: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
18: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
19: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
20: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
19: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
18: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
21: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: किन भयो? के भयो? सन्चो भएन?
21: होइन, यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति टाइमले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। भारत फेरि अब चाहिँ के हुने हो?
26: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआथ्यो न, यसो त जसले पनि लेखिहाल्छ नि।
25: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ?
26: तिमीलाई थाहा थिएन?
25: थाहा थिएन।
26: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
25: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
26: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
27: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
28: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
29: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिउ नि
3: बारिशमा लज सृजना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
8: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के भयो, के को हल्ला खल्ला हो यो?
17: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
16: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
18: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
19: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
22: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: सूचना सूचना सूचना
25: कोट देखिए
26: यदि तपाईँको वर्षमा जन्मसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
27: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
26: अङ्कमा 9852557068।

0: कार्यक्रम सम्बन्धित सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजात साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्रान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-01-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-130 र 98-69-58-46-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता कृषि संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यस नाप्य दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ
6: सहभागी खेलाड़ीहरुका लागि उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्यो भन्दा माथि को उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फ को रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ी को उमेर कम्तीमा 18 वर्ष हुनु पर्छ। खुल्ला तर्फ को रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तु भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एड्रेस भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-8,256, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37। उपस्थित विष्णु पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला। रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटाङ ऐसल खर्क र केतिलासगढ़ी गाउँपालिका, सोलुखुमुको लिपुपिके गाउँपालिका, मापे दुखकोशी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बाल मैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बाल मैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्रहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, समन्वय तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने, नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने, बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने, संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने, परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने, बाल संरक्षण, सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण, दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्य

0: प्रबोधन गरेर लिंग जात उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ।
1: आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू
0: प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकता
1: सिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ।
0: राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक वृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ।
1: निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय@samarthyfoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल nimashyerpa@samarthyfoundation.org
1: नेचा सलेन गाउँपालिका राजीव ढुङ्गाना सम्पर्क नम्बर 9840105845 इमेल rasikdhungana@samarthyfoundation.org केपिलासकडी गाउँपालिका शिव उपाध्याय नम्बर 9848683358 इमेल bhajal.shiva@gmail.com र ऐसेलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9766383147 इमेल abhishekshah@samarthyfoundation.org रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
2: गति 2026 अगस्त 26 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जंगल को क्षति प्रति हमी गहरो सकारकुल सही राष्ट्रीय विपत्ति को घटी गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदय देखी धन्यवाद दिन चाह। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: संस्कार और संस्कृति की वो मान्यता सबके दूसरी से क्या आजकल आत्मीयता यही यति कार्पेट नहीं हो विगत तीन दशक देखी को सुंदर साथ यति कार्पेट के अंदर कार्पेट को पछाड़ी यति को लोगो हेन न बिस्म होगा यति कार्पेट कार्पेट को शहनशाह
1: बत्ती को ख्याल
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
3: सुरक्षित भविष्य आफैले
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झन पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबू
1: नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले भैराम बनायो यो रूप पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका

0: गाउँघरमा छायो हजुर सोलु एफएम को
1: सोलु एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: Sound check. Sonu FM. It's studio time.
4: It's 4 p.m. अपराह्न को 4 बजे.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुकुन नगर पालिका 5 सोलु खुम्बु.
5: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
6: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
5: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
6: हो र के डेन्टल रे
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
10: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको ऐसोलु खर्क र केपिलास गढी गाउँपालिका सोलुखुम्बुको लिखुपिके गाउँपालिका मापी धुकुसी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी 5 महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल

0: क्षेत्रीय शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्व बारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बालबालिकासँग नियमित अनुगमन गर्ने बालबालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने सम्बन्धित तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संसार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रवर्धन गरेर लिंग जात उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरू बारे जानकारी हुनु एक फाइदा हुनेछ नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। सिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाइ र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। एमएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठा विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthyfoundation.org लिपु पिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निमा शेर्पा @samarthyfoundation.org नेचा सलेन गाउँपालिका राजीव ढुङ्गाना सम्पर्क नम्बर 9840195845 इमेल राशिक ढुङ्गाना @samarthyfoundation.org केपिलासगढी गाउँपालिका शिव उपाक नम्बर 9848684358 इमेल hajal.shiva@gmail.com र ऐसेलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767383147 इमेल अभिषेक शाह @samarthyfoundation.org
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन हो।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
6: किन भयो, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी प्रश्न जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एभरेस्ट
3: न्यूट्रियन रेस प्रतियोगिता को उच्च संस्करण संचालन होने संबंधी सूचना। इस माथि दुतोसी गांवपालिका को आयोजना में गांवपालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंसूर 17 गते तद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतरराष्ट्रीय स्तर को एवरेस्ट फ्यू फ्यूल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदी होना का हार्दिक अनुरोध करद। सहभागी खिलाड़ी का लगी उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला पुरुष दुवै तर्फ 50 वर्ष वो भन्दा माथि को उमेर समूह महिला पुरुष दुवै तर्फ खुला तर्फ को रेस प्रतियोगिता में सहभागी होने खिलाड़ी को उमेर कमती में 18 वर्ष हुनु पर्छ। खुला तर्फ को रेस प्रतियोगिता में सहभागी होने खिलाड़ी ने अन्य कुनै पनि उमेर समूह को विधा में सहभागी हुन पाउने छैन। पुरस्कार 18 देखि 29 वर्ष उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथ में मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूह का लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथ में मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस.com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयुक्त युगेशलाई सम्पर्क नम्बर 98,42,52,46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,31,37,40 उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसूर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसूर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60 अनुप्रास बस्नेत 98,51,17,24,19 बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: मानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैङ्गिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अपसेट प्रेस सोलु दुपुन्न नगरपालिका 5 सोलु खुम्बु
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलु।

0: ए बाबु
1: नौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789852 9824417718 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
8: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु धुपकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2 13।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: भक् बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लो, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सुलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन रे के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न क्या खतरा समाचार आइसक्यो भारत ट्रेन अब चाहिँ के हुने हो
6: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाच्थेन यसो त जसले पनि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि. हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही होइन मिस,
1: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
2: हुन्छ.
3: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: नमस्ते डाक्टर सर.
6: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निगाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
8: नेपाल सरकार विज्ञापन बोर्ड.

नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजा भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै श्री लागौसत त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: बारिस्ता लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

个城里加入加入金要求一杯那是少和你吗他们那车里问那晚上在吵吵闷闷不是

0: शिक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छ।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: टाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
7: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
6: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आधीका कारण एसियाली खेलकुदमा पनि असर।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल दर्पणमा अब खबरको सिलसिला। असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारी वर्षा हुन सक्ने मौसमविदहरूले प्रक्षेपण गरिरहँदा सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर चेतावनी जारी गरेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही बेर अघि मात्र निकालेको सूचना अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्नेछ भने 1-2 ठाउँमा अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन चट्याङ र हावाहुरी सहित अत्यधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पनि थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले भर्खरै मात्र सूचना निकालेर जानकारी गराएको छ। देशका धेरै जसो ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित निम्नचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको छ र त्यो प्रणाली थप शक्तिशाली बन्दै

0: बलियो न्यूनचापीय क्षेत्र भई पूर्व पश्चिम र उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेश बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने र बिहिबार अझ बढ़ी भएर शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ। त्यसैले सम्भावित वर्षाका कारण बुछे बाढ़ी पहिरो तथा गिग्रान बहाव जोखिम रहेकाले शहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम पहाड़ी क्षेत्रमा पहिरोको जोखिम देखिएकोले सावधानी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा पनि अत्यधिक वर्षा र हिमपात हुन सक्ने भएकोले पर्वतारोही र सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यही अनुसार अध्यावधि गर्दै जाने भएकोले महाशाखाका सामाजिक सञ्जाल लगायतका सूचनाहरू हेर्नका लागि पनि सूचनामा अनुरोध गरिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आग लागि भएको छ। B2K4474 नम्बरको बसमा चालक बाबा लामाले आफ्नै गाड़ीभित्र आगो लगाएका प्रहरीको प्रारम्भिक अनुमान छ। काभ्रेको पनौतीका 23 वर्षीय लामालाई उद्धार गरी किर्तिपुरमा रहेको वन अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटना अघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरू बीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागिएको भन्दै आक्रोश पोख्नु भएको छ। सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरूमा सम्मानपूर्वक माफी माग्दा पनि कार्यवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कार्यवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बसमा आग लागि भएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई 5 दिनको समय दिइएको छ।
0: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख ढोलप्रसाद अरियालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधि सभा बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। समितिमा अचितन लामिछाने, अनुष्का श्रेष्ठ, गणेश पराजुली लगायत 15 सांसदहरू रहनु भएको छ। समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ। समितिले प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण र आवश्यक कानूनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नेछ। यसैबीच गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून मात्रै रहेको बताएको छ। गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटताका बावजूद उद्धार कार्य भने चलिरहने बताउनुभयो। उता प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु विपद व्यवस्थापनका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देश दिएको छ। समितिका सभापति समीक्षा बास्कोटाले अति जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मन्त्री परिषद तथा सम्बन्धित मन्त्रालयलाई प्रचलित कानून अनुसार परिमार्जन गर्न निर्देश दिएको जानकारी दिनुभयो।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धनुराज उप्रेतीले बाढ़ीबाट भएको सम्पूर्ण क्षति पुननिर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात झण्डै 7 खर्ब 23 अर्ब नेपाली रूपियाँ आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्राधिकरणले 4 जिल्लाका 2027 बाढ़ी प्रभावित परिवारलाई अस्थायी आवास आवश्यक रहेको जनाएको छ। भोटेपछि विपदपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनर्स्थापनाका लागि खर्बौं रूपियाँ लाग्ने देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि झण्डै 1 खर्ब बजेट आवश्यक पर्ने र बजेट अभावका कारण काम नरोकिने बताउनुभयो। उहाँका अनुसार अब बाढ़ी प्रभावित जोखिमयुक्त ठाउँमा नभई बिल्ड ब्याक बेटर र नयाँ शहर विकासको धारणा अनुसार सुरक्षित ठाउँमा स्थायी सड़क र बस्ती निर्माण गरिनेछ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकाको पठन पाठन रोकिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले क्षति पुगेका विद्यालयको ठाउँमा तत्काल अस्थायी सिकाई केन्द्र, टोल शिक्षा र अभिभावक गुमाएका बाल बालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन गरिने जानकारी दिनुभयो।
0: यसैबीच भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन मानिसको तथ्याङ्कका सम्बन्धमा 75 जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल भएको छ। प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क एकिन गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहोरीका नामले एकीन गर्ने विषयमा छलफल भएको छ। तथ्याङ्कमा देखिएको दोहोरो पन्न रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा एकीन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
1: डाटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या देखिएको हो। केन्द्रमा ऱ्यान्समवेयर आक्रमण भएपछि नेप्सेले आजको कारोबार बन्द गरेको हो। ब्रोकरहरूको टीएमएस सीडीएससीसँग सम्बन्धित प्रणाली तथा भुक्तानी गेटवेमा साइबर आक्रमण भएपछि थप जोखिम न्यूनीकरणका लागि स्टक ब्रोकर्स एसोसिएशनले नेप्सेलाई कारोबार रोक्न लिखित आग्रह गरेको थियो। डेटा सेन्टर र नेप्सेको प्रणालीबीच सीधा नेटवर्क जोड़िएकाले यथास्थितिमा बजार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणाली नै क्षति पुग्न सक्ने वा लगानीकर्ताको डेटा चोरी हुन सक्ने जोखिम देखिएको थियो। ब्रोकरहरूको प्रविधि व्यवस्थापन गर्ने वाईको प्रणाली र डेटा हबका प्राविधिकहरू अहिले समस्या समाधान र प्रणाली रिकभर गर्ने प्रयासमा जुटिरहेका छन्। 45.5 खर्ब भन्दा बढ़ेको पूँजी बजारको नियामक निकायले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा यस्तो संकट आएको भन्दै विश्लेषक र लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। प्रणाली पूर्ण रूपमा सुरक्षित भएर बजार कहिले खुल्छ भन्ने विषयमा नेप्सेले थप जानकारी दिएको छैन।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आग लागि अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक घटनाबारे छानबिन गर्ने एसएसपीको नेतृत्वमा समिति गठन, भोटेकोशी त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन, बाढ़ीमा हराएकाहरू जीवित भेट्ने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, आउँदो बिहिबारदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको चेतावनी, डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटि बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले सहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचोड़ी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनर्जागरणको ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ। पछिसम्म चल्ने एमाले केन्द्रीय कमिटि बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। केन्द्रीय कमिटिका मनोनयन पोलिट ब्यूरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ। बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अध्यक्ष ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिनुभएको छ।
0: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट लगाउन हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानु हुने भएको छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको 74 आलोचना भएसँगै सरकारले हटाउन लागेको हो।
1: सरकारले कालो बजारी, डिजिटल ट्र्याकिङको अभाव र फितलो अन्तरनिकाय समन्वयका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास अभावका पछाडि आपूर्ति पूर्वाधार, नीतिगत र अन्तर्राष्ट्रिय कारणहरूको संयुक्त प्रभाव रहेको बताउनुभयो। समस्याको मूल कारण पहिलाउन मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको जानकारी दिँदै मन्त्री शाहले आयात निर्भरता, भण्डारण क्षमताको कमी र डिलरहरूको असमान वितरणले माग र आपूर्तिमा असन्तुलन ल्याएको उल्लेख गर्नुभयो। उहाँले आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ सबै शक्ति परिचालन गरिरहेको दावी गर्नुभयो।
0: सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 संशोधन गर्न सुझाव संकलन गरिरहेको छ। सातपत्र प्रदेशका 28 जिल्ला र विभिन्न पालिकामा पुगेर सुझाव संकलन गरेको सरकारी कार्यदलले अनलाइनबाट अझै पनि सुझाव लिइरहेको हो। समय सापेक्ष पाठ्यक्रम तयार पार्ने उद्देश्यले भइरहेको यो प्रक्रियामा कस्ता सुझाव आएर पाठ्यक्रम परिमार्जनको काम कसरी अघि बढ़छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेलाई सोधेका छौं।
4: तोकेको संख्या भन्दा हरेक क्षेत्रमा हामीले 30-40 जनाको सहभागी बनाएका थियौं। त्यसमा 100-150 सम्म हुने गरी हामीले सुझाव गरेका छौं। हामीले 28 जिल्लाका तत्त निकायमा अघि गाउँपालिका, नगरपालिका, सामाजिक विकास मन्त्रालय र विद्यालयबाट सुझाव संकलन गरेका छौं। त्यसलाई त्यसमा मात्रै सीमित राखेका छैनौं। त्यही प्रश्नावली हामीले शिक्षकबाट, विद्यार्थीबाट, अभिभावकबाट र नीति निर्माताबाट हाम्रो वेबसाइट मार्फत जोसुकैले जुनसुकै बेला दिने गरी ओपन एक्सेस राखिदिएका छौं र त्यो सुझाव आउने क्रम जारी छ।
1: अहिलेसम्मको सुझाव हेर्दाखेरि मुख्य सुझाव चाहिँ के आए?
4: विशेषत अहिले सुझावलाई हामी अध्ययन र विश्लेषणका चरणमा छौं। हामीले सुझावलाई प्राथमिकीकरण गर्दाखेरि पहिलो कुरा हाम्रो मूल्य मान्यता, संस्कार वा नैतिक शिक्षा सम्बन्धी सुझावमा आम सरकारवालाको चासो आएको छ। अर्को हाम्रो आईसीटी, एआई वा डिजिटल लिटरेसीको बारेमा चासो आएको छ। त्यसै गरी हाम्रो स्किल इन एजुकेसन, शिक्षागत शिक्षा र व्यावहारिक शिक्षाको बारेमा पनि आम सरकारवालाको चासो आएको छ। र विद्यार्थीलाई कसरी सृजनात्मक बनाउने, कसरी उनीहरूलाई पाठ्यपुस्तक बिना, पाठ्यपुस्तक रहित हुँदा पाठ्यपुस्तक भन्दा पर गएर सम्पूर्ण सन्दर्भ सामग्री सहित पाठ्यक्रमका आधारमा सिक्ने भन्ने चासो पनि आएको छ, जसलाई बुक फ्री फ्राइडे भनेर पनि मानवहरूको अभ्याससँग पनि जोड्ने गरिएको छ।
1: पाठ्यक्रम कसरी परिमार्जन गरिन्छ, यसको प्रक्रिया चाहिँ अबको समयमा के हुन्छ?
4: हामी पहिला विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्छौं। त्यो प्रारूप पनि अहिले आएका स्टेक होल्डरको सुझावहरूलाई हामी थिमेटाइज रूपमा क्याटेगोराइज गर्छौं। कुनै ठ्याक्कै प्रारूपसँग सम्बन्धित छन्, कुनै पाठ्यक्रमसँग सम्बन्धित छन्, कुनै पाठ्यपुस्तकसँग सम्बन्धित छन्, कुनै अनियमसँग सम्बन्धित छन्, अनियम छ भने सम्बन्धित निकायसँग कुरा गर्छौं। पाठ्यक्रम पाठ्यपुस्तकलाई प्रारूप परिमार्जन भएपछि गर्छौं र प्रारूपलाई राख्ने कुरा कति हो भनेर क्याटेगोराइज गरेर प्रारूप परिमार्जन गर्छौं। प्रारूप स्वीकृति भएपछि त्यसपछि पाठ्यक्रम तथा पाठ्यपुस्तकमा हामी प्रवेश गर्नेछौं।
1: ठ्याक्कै यो समयदेखि चाहिँ लागू हुन्छ भन्ने केही योजना छ त हाम्रो?
4: पहिले हामी प्रारूपको अन्तिम मस्यौदा गरेर मन्त्रालय वा सम्बन्धित निकायसँग हामी शेयर गर्छौ, जसलाई कार्यदलले प्रारूपको कार्यदलले अन्तिम रूप दिनेछ। त्यो दिइसकेपछि हाम्रो विद्यालय शिक्षाको का लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा पेश हुन्छ, जो माननीय शिक्षा तथा खेल कुद मन्त्रीज्यूको अध्यक्षतामा रहन्छ। त्यो परिषदले नै यसको कार्यान्वयनको खाता ढाँचा सहित स्वीकृति गर्नेछ र हामी त्यही अनुसार अगाडि
1: बढ्नेछौँ।
4: हामी यसलाई द्रुत मार्गमा काम गर्न लागिरहेछौँ र यसलाई छिटो भन्दा छिटो हामी तय गरेको योजना भन्दा अगाडि नै हामी सक्ने गरी काम गरिरहेछौँ।
0: उहाँहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नागसँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सीधा कुरा, स्पष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोड़फोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाण्डुको टंगालमा रहेको भाटभटेनी सुपर मार्केट पुनः संचालनमा आएको छ। पुननिर्माण गरेको नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मनालिसा थकाली खाना सहितका सेवा संचालनमा ल्याइएको छ। भाटभटेनीका प्रमुख संचालन अधिकृत पानु पौडेलका अनुसार बाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 पुनः संचालनमा आइसकेका छन्। बाँकी 2 स्टोर पनि पुनः निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित टंगाल स्टोरलाई पुनः संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।
3: नेपाल प्रहरीले 71 प्रहरी दिवसको अवसरमा टिकटक अवेरनेस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रहरीले एक सूचना निकालेर प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगिताको लागि तयार पारिने टिकटक भिडियो, व्यक्तिगत गोपनीयता, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण र प्रहरी सेवा सम्बन्धी विषयमा आधारित हुनुपर्नेछ। भिडियोमा उल्लेख नेपाली भाषामा बनाएको हुनुपर्ने प्रहरीले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने भिडियोलाई 50,000 रूपियाँ र सान्त्वना स्थान हासिल गर्ने भिडियोलाई 10,000 रूपियाँ सहित प्रशंसा पत्र प्रदान गर्ने सूचनामा भनिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा नेपाल प्रहरीको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ। भिडियो बुझाउने अन्तिम मिति असोज 25 गतेसम्म तोकिएको छ।
1: बाँकेको नेपालगंजमा बाँदरको आक्रमण बढ़दै गएको छ। घरमा पसेका बाँदर धपाउने क्रममा आक्रमण गर्दा पछिल्लो 1.5 महिनामा मात्रै 40 घाइते भएका छन्। घाइतेहरू उपचारका लागि नेपालगंजमा रहेको भेरी अस्पताल गएका छन्। अस्पतालका अनुसार पछिल्लो 45 दिनमा कुकुर, बिरालो, सर्प र बादर लगायत जीव जन्तुको टोकाईबाट 1,036 बिरामी अस्पताल पुगेका छन्, जसमा बादरले टोकेका 40 छन्। सबैभन्दा धेरै कुकुरको टोकाईबाट 865 सर्पदंशबाट 118 र बिरालोको टोकाईबाट 110 उपचारमा गएका छन्। घरगाउँमा बादरको आतंक सामान्य मानिए पनि शहरमा घरभित्र पसेर टोक्ने क्रम बढेपछि स्थानीय बासिन्दा त्रसित छन्। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्लानका अनुसार बादरको टोकाईबाट घाइते भएकाहरूलाई रेबिज विरूद्धको खोप दिइन्छ। चिकित्सकहरूले बादरको टोकाईबाट जोगिन सतर्कता अपनाउन र टोकीमा तुरन्तै अस्पताल पुग्न आग्रह गरेका छन्।
3: यस्तै सर्लाहीको हरिवन नगरपालिकामा स्यालको आक्रमण बढ़ेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नजिकैको जंगलबाट आउने स्यालका हुलले मानिस र पशु चौपायामाथि आक्रमण गर्न थालेका हुन्। वडा नम्बर 6 वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार बितेको 20 दिनमा मात्रै स्यालको टोकाईबाट 10 मानिस र 3 दर्जनभन्दा धेरै पशु चौपाए घाइते भएका छन्। विशेष गरी नगरपालिकाको वडा नम्बर 1, 6 र 8 स्यालको आतंक बढ़ी छ। स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय भइरहेको मेयर रमेश बुढाथोकीले जानकारी दिनुभयो। यसै गरी घाइते मानिस र पशु चौपाएलाई रेबिजको संक्रमणबाट बचाउन गाउँ गाउँमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली खटाएर आवश्यक खोप तथा उपचारको व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र थियंगोङमा खेतीको प्रयोगलाई तीव्रता दिएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म 14 प्रजातिका 20 बढ़ी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलू र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन्। बिरूवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्व पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ। यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ। गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो पटक उत्पादित बिउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले कठानीको नजिक पुगेको छ। यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बिउ पठाउनु पर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ। चीनले अन्तरिक्षमै हावा पानी र खाद्य पदार्थको पुनः उत्पादन गर्ने नियन्त्रित जीवन समर्थन प्रणाली विकास गरिरहेको छ। सन् 2030 सम्ममा मानव सहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा तरकारी बगैंचा स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि बढ़ाएको छ। यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्ष यात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाई छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा आज नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिलाको मिति 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छन्। हङकङकी ओङ चेक लीसँग निरूपा 3-0 पराजित भइन्। बक्सिङको पुरूष 70 केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हामदान अल्सारेसँग 5-0 पराजित भएका छन्। पुरूष कबड्डीमा नेपालले समूह बी को पहिलो खेलमै हार बेहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन्। 16 खेलाड़ी सहभागी प्रतिस्पर्धामा उनी पदक होल्डबाट बाहिरिएकी हुन्। यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सिटमा नै पराजित भएको छ। आज भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सिटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको होल्डबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ।
1: र जापानमा आएको शक्तिशाली समुद्री आदि डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डे 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आदिको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ। खतरा पूर्ण रूपमा तरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मिशन कोसेई उनले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आदिका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक घटनाबारे छानबिन गर्न एसएसबीको नेतृत्वमा समिति गठन।
3: असोज 9-11 गतेसम्म केही ठाउँमा अति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सावधानी अपनाउन आग्रह। भोटेको सिद्धिसुली बाढी र जलवायु अस्त्र अध्ययन गर्न संसदीय विशेष समिति गठन।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
3: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। आउँदो बिहीबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: words to your heart.
1: Solu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: श्रोताहरू आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ संसारमा शान्ति आनन्द छैन यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकवान जीवन जिउन आत्मा शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौं
4: मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने जय मसीह प्रियजनहरू मित्रबाट पाएको चोट पत्यार गर्न सक्ने हुन्छ तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन् हित उपदेश 27 छ ऊ एक समय एक विश्वसनीय साथी थियो तर केही भयो अनि उसको मित्रता विश्वासघातमा परिणत भयो एक साथी पारिवारिक मित्र र विश्वास पात्र भएको मानिस आकस्मात शत्रु भयो के तपाईसँग कहिले यस्तो भएको छ कति पीडादायक कुरा है तपाईले जसलाई सधैँभरि आफ्नो साथमा रहनेछ भन्ने सोच्नु भएको थियो त्यो व्यक्ति बिस्तारै टाढा जान थाल्छ तपाईँको फोन बज्दैन जब तपाईँ कल गर्नुहुन्छ वा हाल खबर बुझ्न उसकोमा जानुहुन्छ त्यहाँ तपाईँले पुरानो मित्रताको सम्बन्ध त भेट्नुहुन्छ तर त्यो सम्बन्ध चिसो र नाम मात्रको पाउनुहुन्छ यो एकतर्फी मित्रता हो अनि तपाईँको मित्रले यस्तो हाउभाव देखाउँछ कि ऊ तपाईँसँगको मित्रताको सम्बन्ध छोडेर धेरै टाढा पुगिसकेको छ एक व्यक्तिले यसरी आफ्नो कुरा राखेका छन् यदि कुनै शत्रुले मेरो अपमान गरेको भए म सहन सक्थे यदि शत्रुले मेरो विरुद्धमा खडा भएको भए म उसबाट लुक्न सक्थे तर यो तिमीबाट आउँदैछ तिमी म जस्तै मान्छे मेरो साथी मेरो नजिकको मानिस जससँग मैले कुनै समय परमेश्वरको भवनमा मिठो संगतिको आनन्द उठाएको थिए यी शब्दहरू 3000 वर्ष पहिले लेखिएका थिए तर तिनीहरू आज बिहानको समाचार जस्तै ताजा छन् जब एक भरोसा गरिएको साथी तपाईँको सबैभन्दा नजिकको साथी तपाईँबाट टाढा जान थाल्छ र जुनसुकै कारणले होस् तपाईँलाई शत्रुको रूपमा सोच्न थाल्छ त्यो समयमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ पुरातन इजरायलका राजा दाउदले पनि तपाईँले सामना गर्नुभएको उदासी र शोकको अनुभव गर्नुभयो तपाईँलाई उसले आफ्नो शत्रु ठान्छन् जो तपाईँ हुनुहुन्न मित्रको विश्वासघातको डगले तपाईँलाई अपेक्षित शत्रुको आक्रमणले भन्दा धेरै चोट दिन्छ आफ्नो शक्ति भित्र दाउदले प्रयोग गर्ने सक्ने विभिन्न विकल्पहरू थिए नियुक्त वा बर्खास्त गर्न सक्ने मालिकले जस्तै दाउदले उहाँलाई दोहोरो पार गरेको मानिसको जीवन दयनीय बनाउन सक्नुहुन्थ्यो उहाँले आँखाको लागि आँखा र दाँतको लागि दाँत अनुसार प्रतिक्रिया दिन सक्नुहुन्थ्यो त्यो मानिसलाई उसकै औषधिको एक खुराक दिन सक्नुहुन्थ्यो जस्तो धेरै मानिसले गर्छन् तर तपाईलाई थाहा छ दाउदले के गर्नुभयो तपाईँ यसको बारेमा पुरानो नियममा भजन संग्रह 55 पढ्न सक्नुहुन्छ दाउदले यसरी आफ्नो भावना व्यक्त गरेर लेख्नु भएको छ मेरो विचारले मलाई सताउँछ र म शत्रुको आवाजबाट विचलित छु उहाँले इमानदारी पूर्वक स्वीकार गर्नु भएछ कि उहाँ सम्पूर्ण अवस्थाबाट टाढा जान चाहनुहुन्छ दाउद अगाडि लेख्नुहुन्छ ढुकुरका जस्तै मेरा पखेटा भए त म उडेर जाने थिए र विश्राम लिने थिए उडेर म टाढा जाने थिए र मरुभूमिमा म बस्ने थिए के तपाईँले कहिले असहज परिस्थितिबाट टाढा भाग्न पाए हुन्थ्यो भन्ने अनुभव गर्नुभएको छ यदि छ भने यो पदहरूमा दाउदले कस्तो महसुस गर्दै छन् भन्ने तपाईले बुझ्न सक्नुहुन्छ। दाउद एक योद्धा हुनुहुन्थ्यो र आफ्नो जीवन कालमा उहाँले धेरै लडाई लड्नु भएको थियो र थुप्रै रक्तपात देख्नु भएको थियो। त्यसैले उहाँलाई थाहा थियो कि रिसले रिसलाई नै जन्म दिन्छ र हिंसाले अझै धेरै हिंसा नै निम्ताउँछ। सोही कारण दाउदले सोच्नुभयो कि होइन, उसले मलाई जस्तो व्यवहार गरेको छ मैले पनि त्यस्तै व्यवहार गरेर समस्याको समाधान निक्लिँदैन। समाधान के हो वा अब कस्तो कदम चाल्नु पर्छ भन्ने कुरामा अनिश्चित दाउदले प्रार्थनामा सम्पूर्ण कुराहरू परमप्रभुको अगाडि राख्नुभयो। भजन संग्रह 55:16-17 पदमा दाउदले यसो भनी परमप्रभुलाई पुकार्नु भएको छ, तर म त परमेश्वरलाई पुकार्छु र परमप्रभुले मलाई बचाउनुहुन्छ। बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: जन्मदर्ता
2: गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास त श्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
13: नौ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सूचना सूचना सूचना
16: कोट देखिए
17: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
17: अङ्कमा 9852557068।

0: लाभांश सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्रान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन ₹100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन ₹200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 ले कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट ₹5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1, ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भयो।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: तापसिंहमा जंगली भालुको आक्रमणबाट 51 वर्षीय शेर्पा घाइते। याक आनुवांशिक स्रोत केन्द्र स्याङ्गो चेतद्वारा 11,28,000 राजस्व संकलन। डाङ्गा पिकको सफल आरोहणसँगै प्रोफेशनल माउन्टेन गाइड तालिम सम्पन्न।
1: मात्र ढुकुसीमा मिटर बक्स सर्जरी आदि लागि 20,000 नगद र कागजात नष्ट। सोलुखुम्बुमा कार्ड निकासी घट्यो। राजस्व संकलनमा वृद्धि। 86,320 जनाले पाए डेनी हाइड्रो पावरको आईपीओ।
0: देवबाग समूहको ओखलढुङ्गा संयोजकको जिम्मेवारी राज भण्डारीलाई। कोशी प्रदेशमा डेंगूको संक्रमण उच्च। झापा सबैभन्दा जोखिममा। हिम पहिरोमा पुरिएर मनास्टोमा 2 जनाको ज्यान गयो।
1: रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन। एमालेमा नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट स्वीकार।
0: रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने। विदेशी विद्यार्थीको संख्या सीमित गर्ने।
1: र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879652, 9824417718, 9843349696 र 9861323472। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु दुधकुण्ड नगरपालिका 10 तापटिङका 51 वर्षीय पापु शेर्पा जंगली भालुको आक्रमणबाट घाइते हुनु भएको छ। सोमबार बिहान करिब 5:30 जाँदाको समयमा आफ्नै घर नजिकैको बारीमा काम गरिरहेका

0: क्षेत्रमा अचानक भालु आएर आक्रमण गर्दा शेर्पाको कम्मरमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सोली खुम्बुले जनाएको छ। घटना बारे सोलो दुतकण्ड नगरपालिका दशका वडा अध्यक्ष होम बहादुर मगर मार्फत बिहान करिब 7:30 बजे प्रहरी चौकी केरुङ पत्तालेमा जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थल र घाइतेको अवस्था बारे आवश्यक जानकारी लिएको थियो। भालुको आक्रमणबाट कम्मरमा गहिरो चोट लागे पनि शेर्पाको अवस्था हाल सामान्य रहेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई मिशन अस्पताल ओखलढुङ्गा लगिएको प्रहरीले जनाएको छ। बारी तथा जंगल आसपासको क्षेत्रमा काम गर्ने क्रममा जंगली जनावरको आक्रमणको जोखिम बन्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय बस्ती नजिकै जंगली जनावर देखिन थालेपछि स्थानीयमा समेत त्रास बढ़ेको छ।
1: यहाँ कानुवंशी स्रोत केन्द्र स्याङबुसोले वर्षमा 118,28,000 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी राम ललन यादवको अनुसार उक्त अवधिमा केन्द्रले याक तथा नाक बिक्री एवं अन्य कृषि जन्य उत्पादन मार्फत परिणामको राजस्व संकलन गर्न सफल भएको हो। समुद्र तह 3,885 मिटरको उच्च उचाइमा 342 रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रको स्थापना विक्रम सम्म 2030 साल वैशाख 7 गति भएको थियो। सूचना अधिकारी यादवले दिएको जानकारी अनुसार हाल केन्द्रमा कुल 213 वटा याक तथा अन्य नाक रहेका छन्, जसमध्ये 170 वटा ठूलो वयस्क र 43 वटा साना बाछा बाछी रहेका छन्। मुख्यत लोपोन्मुख अवस्थामा पुगेका याक तथा नाकको संरक्षण संवर्धन उत्पादन एवं सदुपयोग गर्ने सँगै लेकाली घाँस तथा चरण सम्बन्धी प्रविधिको विकास गर्ने उद्देश्यका साथ यो केन्द्र संचालित रहदी आएको छ। हिमाली अर्थतन्त्रको मेरुदण्ड मानिने याक पालनलाई व्यवस्थित बनाउन र निकाली चरण व्यवस्थापनलाई आधुनिक बनाउन केन्द्रले आफ्ना गतिविधिहरू अगाडि बढ़ाइरहेका छन्।
0: मापे दुधकौशी गाउँपालिका साथ हाकुला स्थित शर्मा सिंह विकको घरमा विद्युतको मिटर बक्स सधैँ आगलागी भएको छ। आइतबार दिउँसो अन्दाजी 12 बजेको समयमा ढुङ्गा माटोको गाह्रो र टिनको छानो भएको दुई तले घरमा अचानक बिजुलीको मिटर बक्स सधैँ आगलागी भएको हो। आगलागी भएको खबर दिउँसो 12:40 जाँदा प्रहरी चौकी वाकु सोलुखुम्बुमा प्राप्त हुनसाथ प्रहरी हवलदार कुलानन्द यादवको कमाण्डमा तीनजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा दिउँसो 2:30 बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। उक्त आगलागीबाट घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका भाँडा बर्तन अन्न पात लत्ता कपड़ा नागरिकता धनी पूर्जा लगायतका महत्वपूर्ण कागजातहरू र नगद 20,000 रूपियाँ पूर्ण रूपमा चलेर नष्ट भएको छ। दुर्घटनामा अन्य मानवीय तथा चौपाई क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जानकारी दिएको छ।
1: सोलु खुम्बुका निजी जग्गाबाट हुने काट निकासीको परिणाममा कमी आए पनि सरकारी राजस्व संकलनमा भने उल्लेख्य वृद्धि भएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुको पछिल्लो 2 आर्थिक वर्षको तथ्याङ्क अनुसार कार्डको परिणाम घटे पनि राजस्व भने बढ़ेको देखेको हो। कार्यालयको विवरण अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाका निजी जग्गाबाट कुल 12,95,618.94 क्युबिक फिट एकाट निकासी भएको थियो। उक्त समयमा निकासी गरेका कार्डको मूल्य अभिवृद्धि कर मुअकर बापत 12,95,618.94 रूपियाँ र प्रदेश सेवा शुल्क बापत 12,95,618.94 रूपियाँ कुल 25,91,237.88 रूपियाँ राजस्व संकलन भएको थियो। त्यस्तै आर्थिक वर्ष 2082-83 पनि काट निकासीको परिणाम 1,62,463.94 क्युबिक फिटले घटेर 11,33,155 क्युबिक फिटमा सीमित भएको छ। तर निकासी परिणाम घटे पनि सो अवधिमा मूल्य अभिवृद्धि कर बापत 29,97,861 रूपियाँ र प्रदेश सेवा शुल्क बापत 57,70,38.90 रूपियाँ गरी कुल 87,67,89 रूपियाँ र 90 पैसा राजस्व संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा काठ निकासी परिणाममा केही कमी आए तापनि राजस्व संकलनमा भने 1,76,662 रूपियाँ 2 पैसाले वृद्धि भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुका निजी जग्गाबाट मुख्य गरी 29 गोब्रे सल्लाह पाटी सल्लाह ठीक गेट सल्ला तिलाउने मलाटु र मौवा लगायतका प्रजातिका काठहरू निकासी हुँदै आएका छन्।
0: बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सोमबार आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले भदौ 22 गतेदेखि 26 गतेसम्म सर्वसाधारणका लागि प्रति किता 100 रूपियाँ अंकित मूल्यका 8,63,200 किता शेयर निष्कासन गरेको थियो। उक्त शेयरको कुल मूल्य 8,63,20,000 रूपियाँ बराबर रहेको छ। आईपीओमा 23,51,560 जना आवेदकले 2,62,910 किता शेयरका लागि आवेदन दिएका थिए। ती मध्ये 23,05,233 आवेदन स्वीकृति भएका छन्। बाँकी आवेदन रद्द भएका छन्। निष्कासन गरिएको शेयरको तुलनामा माग अत्याधिक भएपछि कम्पनीको आईपीओ गोला प्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार 86,320 जना आवेदकले 10 किताका दरले शेयर पाएका छन्। यस अनुसार आवेदन दिएका करिब 23,00,000 भन्दा बढ़ी स्वीकृति आवेदक मध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत फिर्ता हुने व्यवस्था गरिएको छ।
1: नेपाली पर्वतारोहण संघ एनएमए र सस्टेनेबल टूरिज्म प्रोजेक्ट एसटीपीको संयुक्त आयोजनामा संचालित दोस्रो समर क्लिक स्किल कोर्स प्रोफेशनल माउन्टेन गाइड ट्रेनिङ सम्पन्न भएको छ। तालिमका क्रममा 6 जना प्रशिक्षक र 29 जना शिक्षार्थी गरी कुल 35 जनाको टोलीले 6,355 मिटर अग्लो डाङ्गा पीकको सफल आरोहण गरेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटी भिटीबाट स्वीकृत 1,696 घण्टाको प्रोफेशनल माउन्टेन गाइड कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ। तालिमको सैद्धान्तिक क्लाइम्बिङ र पूर्वतारीका कक्षाहरू काठमाडौँमा सम्पन्न भएका थिए भने व्यावहारिक फिल्ड बेस तालिम ताब्लिजुङको कञ्चनजंघा क्षेत्रमा रहेको डाङ्गा पीक र त्यसका ग्लेसियरहरूमा गुडाएको थियो। उच्च हिमाली वातावरण व्यावहारिक चुनौतीहरूको सामना गर्दै शीघ्र प्राविधिक क्षमता मापन गर्नका लागि यो आरोहण आयोजना गरेको हो। तालिम तथा आरोहण सम्पन्न गरी एनएमएको तालिम टोली हाल काठमाडौँ फर्कने क्रममा रहेको छ। नेपाल पर्वतारोहण संघले सफलतापूर्वक तालिम सम्पन्न गरी डाङ्गा पीकको चुचुरामा पुग्न सफल सबै शिक्षार्थी प्रशिक्षक सार्की शेर्पा सञ्जीव गुरूङ लगायतको सिंह टोलीलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ।
0: डाक्टर शशांक कोइराला संयोजक रहेको नेपाली कंग्रेसको 15 महाधिवेशन आयोजक समितिको ओखलढुंगा जिल्ला संयोजकमा बाल गोविन्द राज भण्डारी चयन हुनुभएको छ। कंग्रेसका पुराना नेता राज भण्डारीलाई संयोजक डाक्टर कोइरालाले सोमबार 15 महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिनुभएको हो। केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिशमा डाक्टर कोइरालाले संयोजकको जिम्मेवारी दिनुभएको हो। विशेष महाधिवेशन बनेका गगन थापा नेतृत्वको कंग्रेसले महाधिवेशन अन्तर्गत ओडा अधिवेशन शुरू गर्दा डाक्टर कोइराला पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो। सोही क्रम अन्तर्गत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्ने गरी नेताहरूलाई जिम्मा दिएको छ। शेरबहादुर देउवा समूहले मंगिर 21, 22, 23 गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज 15 गते ओडा अधिवेशनको तयारी गरेको छ।
1: कोशी प्रदेशमा डेंगू संक्रमणको दर तीव्र रूपमा बढ़दै गएको छ। प्रदेशका 13 जिल्लामा फैलिएको डेंगूबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत श्रीमती लुइटेलका अनुसार सन् 2026को सेप्टेम्बर 19 सम्मको तथ्याङ्क अनुसार प्रदेशभर 793 जनामा डेंगू संक्रमण भएको पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकाहरूमध्ये झापामा मात्रै हालसम्म 228 जना रहेको छन् भने दोस्रो फेरि संक्रमित भेटिएको जिल्ला सुनसरी रहेको छ, जहाँ 203 जनामा संक्रमित संक्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार ओखलढुङ्गामा 122 जना, खोटाङमा 82 जना र संक्रमण देखिएको छ भने यसै गरी पाँचथरमा 44, उदयपुरमा 34, भोजपुरमा 31, मोरङमा 20, शंखोसभामा 18, धनकुटामा 4, सोलुखुम्बुमा 13, तेह्रथुममा 3 र ताबुजुङमा 1 जनामा डेंगू संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमा विभिन्न जिल्लामा डेंगू संक्रमणका 51 सम्भावित र 2 शंकास्पद बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको जानकारी दुईटेले दिनुभएको छ। संक्रमणको बढ़दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियानहरू तत्काल संचालन गर्नुपर्ने उहाँले बताउनु भएको छ। निम पहिरोमा पुरिएर मनासु हिमालमा 2 ज्यान गएको छ। भारतीय मूलका जर्मनीका नागरिक र नेपाली नागरिकको गए राती हिम पहिरोमा पुरिएर ज्यान गएको हो। सुति रोएको टेन्टमा माथिबाट आएको हिम पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुव ज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। दुवैजना मकालु एडभेन्चर कम्पनी प्रालीबाट मनासु आरोहणका लागि गएका थिए। त्यस्तो शिविरमा टेन्ट भित्रै झण्डै 7 फिट हिउँले पुरिएर दुवैजनाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको शव आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। यसमै मनास्टोमा एसयाममा ज्यान जानेको संख्या 4 पुगेको छ। यसअघि सिंगापुरका आरोही 50 वर्षीय लाउ वी सिंहको दोस्रो शिविरमा ज्यान गएको थियो। साथै नेपाली सहयोगी 20 वर्षीय तासी शेर्पाको पनि आधार शिविरमा ज्यान गएको थियो। मनास्टो आरोहणका लागि एसयाममा 480 विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणका लागि डोरी टाँग्ने काम सम्पन्न भइसकेको छ। आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन्।
2: यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा सोमबार काठमाडौँमा सरकारवाला निकायसँग छलफल गर्दै विभागले हाल जारी विपत्र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गर्न उपयुक्त हुने सरकारवालाहरूको सुझाव अनुसार अवश्य निर्णय गरिने जनाएको छ। साथै चाडपर्वमा चल्ने लामो दूरीका सवारी साधनको भेक कल फिटनेस ट्रेस औपचारिकतामा मात्र सीमित नगरी कडाईका साथ वास्तविक परीक्षण गरेर मात्र रूट परमिट दिन निर्देशन दिने विभागका महानिदेशक राजीव पोखरेलले जानकारी दिनुभएको छ। सड़कमा जाम नियन्त्रण, सवारी सुत्ने समयको पालना तथा राजमार्गका होटल, खाजा गरेर शौचालयको गुणस्तर एवं सरसफाईमा अनुगमन गर्न गृह मन्त्रालय मार्फत 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी बनाइने पोखरेलको भनाई रहेको छ। बाढ़ी र पहिरोको कारण बीपी राजमार्ग हेटौडा जोत्ने बाटो लगायतका राजमार्ग तत्काल सफा र मर्मत गर्न पूर्वाधार मन्त्रालय मार्फत सड़क विभागलाई पत्रचार गरिने विभागले जनाएको छ। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ़े पनि भाडा दर नबढ़ने गरी मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालय मार्फत पहल गरिने निर्णय पनि भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजन र चाडपर्व इन्धन मूल्य स्थिर राख्न आग्रह गर्नुभएको छ। यातायात व्यवस्था विभागले एक वर्षको भाडा समायोजन गरिदिएकोमा प्रशंसा गर्दै केही प्राविधिक त्रुटिहरू सुधार गर्न उहाँले सुझाउनु भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि राज्यले घाटा बेहोरेर भए पनि आर्थिकी मितिबाट चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य नबढ़ाउन आग्रह गर्नुभएको छ। अनलाइन टिकटिङ र प्रविधि मन्त्री सेवा लागू गर्न व्यवसायीहरू तयार भए पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाएकाले समस्या भएको उहाँको भनाई रहेको छ।
0: प्रधानमन्त्री जहाज कोषमा मौसात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अहिले कोषमा 14,88,90,38,871 रूपियाँ मौसात छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि कोषबाट रकम परीक्षा संचालन गरिएको हो। नौवटा वाणिज्य बैंकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,181 जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने पनि जनाएको छ।
1: गृह मन्त्रालयले रसुवावादीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीविती उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभएको छ। विशेष गरी जल विद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाई रहेको छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थल को भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनु भएको छ। खोज र उद्धार बसी राहत वितरण पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला र तथा बाल बालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। सरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बाल बालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बाल बालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।
0: प्रतिनिधि सभाको 15 सदस्य हिमालयमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा घटेको सिथ्रेसुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख प्रयोग प्रसाद अरियालले प्रतिनिधि सभा नियममा ओली 2083 नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। समितिमा सांसद अच्युत लामी छाने, अनुष्का श्रेष्ठ, गंगा देवी श्रेष्ठ, गणेश पराचुले, ध्रुव राजदाई, भन्जय रेग्मी, निशा दागी, पुष्पराज कडेल, मोहन आचार्य, रेशम रमेश कुमार मल्ल, मिङमा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजता तामाङ र सीता थपलिया रहनु भएको छ। समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ। हिमालयमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेको सिथ्रेसुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, विकल्प पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नु समितिको उद्देश्य रहेको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई स्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालेको दावी गर्नुभएको छ। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्रै पुनर्गठन हुने तर्क गर्नुभएको छ। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनु भएको छ। आफू हस्तान्तरण रोक्न नभई विविधविहीन र लुसाचुडी रोक्न भएको उहाँको दावी रहेको छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभएको छ। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विविध तयारी, प्रशिक्षण, संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकिने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनजागरणको ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ।
0: रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसको ठूलो सैन्य कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिस्ट वरिष्ठ पार्टीले 14% राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था टासका अनुसार सत्तारूढ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी यावलोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो।
1: इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा बुर्कामा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरेको बेला अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको छ। मेलानीले हिजो आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनहरूबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकहरूका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिने बताउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। इटाली आएर आफ्नो भविष्य निर्माण गर्न चाहने जो कोहीले पनि यहाँको भाषा सिक्नुपर्ने संस्कृति बुझ्नुपर्ने र नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीको भनाई रहेको छ।
0: पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडिन वर्ग क्याटल रेकर्डले जितेको छ। गैराती आयरल्याण्डको डबिनमा भएको फाइनलमा एडिन वर्ग क्याटल रेकर्डले बेलफास्ट बुलभसलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडिन वर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडिन वर्गका आन्द्रेस गौसरले 99 रन बनाए। बेलफास्टका मार्को एडर म्याथ्यू हम्फ्रेज र ग्याभिन वेनले 1-1 विकेट लिएका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनायो। बेलफास्टका टिम टेकरले 84 रन बनाए। एडिन वर्गका टेन्ट बोल्टरले 2 विकेट लिएका छन्। पहिलो संस्करणमा एडिन वर्ग बेलफास्ट सहित एमस्टर्डम फलेम्स रोटरडम डकस डबिन गार्जियन्स र ग्यालोगो कस्मिक गरी 6 टोली सहभागी थिए। प्रतियोगितामा आयरल्याण्ड स्कटल्याण्ड र नेदरल्याण्ड्सबाट 2-2 टोली सहभागी भएका छन्।
1: खेल खबर सँगै सोधो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
0: पासिङमा जंगली भालुको आक्रमणबाट 51 वर्षीय शेर्पा घाइते। याक अनुवंशीय स्रोत केन्द्र स्याङ्गोचेद्वारा 11,28,000 राजस्व संकलन। डाङ्गापीको सफल आरोहण सँगै प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न।
1: बाघ विद्युतको सीमा मिटर बक्स सर्भे आग लागि 20,000 नगद र कागजात नष्ट। सोलुखुमा काठ निकासी घट्यो। राजस्व संकलनमा वृद्धि। 86,320 जनाले पाए बेनी हाइड्रो पार्कको आइपीओ।
0: देउबा समूहको ओखलढुङ्गा संयोजकको जिम्मेवारी। राज भण्डारीलाई कोशी प्रदेशमा डेंगूको संक्रमण उच्च। झापा सबैभन्दा जोखिममा। हिम पहिरोमा पुरिएर मनासियोमा 2 जनाको ज्यान गयो।
1: सम्पर्कविहीन भएकाहरूको जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। भोटी घोषित ऋषरी विपद सम्बन्धी संसदीय विशेष समिति गठन। एमालेमा नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार।
0: रूसको संसदीय चुनावमा राष्ट्रपति पुतिनको दलको अग्रता। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने। विदेशी विद्यार्थीको संख्या सीमित गर्ने।
1: र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग उपाधि एडिन वर्गलाई।
0: हवस्त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भुटेकोसे त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भुटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भुटेकोसी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
2: पहिलो चरणमा हामीले 1 करोड़ 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँभएका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएमद्वारा भुटेकोसी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
3: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ।
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भुग्ने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र नर्मदी प्रदेशका केही स्थानमा मेघगर्जन र ट्याङ्गा हावा हुने सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित निम्न चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गिगान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भुटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भुटेकोसी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भुटेको त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्ने समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
5: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनुभएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा र स्वास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
2: पहिलो चरणमा खर्चनी नभएको अवस्था फेरि हामी अरू पैसा पठाउने पठाउने भन्ने हो। त्यो पैसा पठाउने हामीलाई त्यो पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भने पनि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो थियो भन्दा कुरो पनि त्यसलाई पनि मानिसले हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ, यदि थप चाहियो भने पनि उहाँलाई सोध्छौँ र चाहियो भन्नुमा हामी पठाउँछौँ।
5: रसुवाको भोटेकोशी बाढी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुमार नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण मानव शाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुनु भन्दै सरकारी तथा गैर सरकारी निकायबीच आवश्यक समन्वय पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
3: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बाल बालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने
5: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसरी चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भुटेकोशी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वनाथ आनन्दले आज श्रीनगरमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघ नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देशको सन्देशदेखि आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। युद्धस्थिति यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रदेश समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनु पूर्व गाड़ीका चालक बाबा लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यस अपसँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्य काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक

पनि हाँस्रो सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस्रो मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नागामा जारी विश्व एसियाली खेलकुदमा नेपालका दानबहादुर लोकदोलानी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिममा हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दोलानी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छाङक्वाईमा 13 स्थानमा रहनु भएको छ।

0: रसुवा भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल प्याकमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
6: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइरहनु परेन। अब निजी आवास पुनर्निर्माणको केस त जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचान गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा हालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छ।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।

0: त्यसको लागि हामीले एकजना बुढा प्रतिनिधि त्यही खटा गर्छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अध्यक्ष पनि विपत्ताउनु भएको हुनाले हिजो वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको रूपमा दिएको छ। वडा काबाको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्नु पुगिसकेको छैन। अहिले चाहिँ बसेर गएको हुन्छ। हाम्रो वडा सचिव चाहिँ हिन्द गुम्बामा गएर त्यहाँ डाटा सञ्चालन गर्ने क्षेत्रको विवरण कार्यमा व्यस्त हुनुहुन्छ।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खोल्न थालेका छन्, तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
2: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्नु नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइरहनु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरूङ, तपाईलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
4: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिइरहनुपर्छ।
3: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, उसिलो, ढुसी परेको दाना प्राण खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोरा सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
4: 17 पालिका बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुलता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, हर्सुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायहरूको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नै झन्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्गो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त कि त्यो फेरि पुनर्वसन गर्नसम्म उहाँहरूले निकै गर्न गाह्रो छ। स्वयंवटा हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भयो, हराए गए, त्यो अवस्था छ। अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पानीबाट ल्याउने दूधहरूले अब बजार पाएन
7: होइन।
4: अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है, फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ? कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थबाट लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छ, योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन, यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लगाउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरण नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज गर्दै तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लगाउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दैछौं, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयोग र तहगत संरचनामै ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
7: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बनाएर नष्ट भयो, अब त्यो बिउ आउँदै आउँदैनन् होइन, भनौँ कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पायो भने अब नरुन्थ्यो, अब बाली त लाउँथ्यो भन्ने होला नि त त्यो किसानको सम्बन्धमा होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
4: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको परिस्थितिबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब सेटलमेन्टको कुराकानी आउला हजुरको, सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमिक त भयो, खेतीको लागि त्यसलाई पुनर् उपयोगमा लिएर आउने योजना बनाउनु पर्छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहायतार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भुटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। अवस्थ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: इट्स 8 PM रात को 8 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
2: जना महर्जन कार्यक्रम बदली दो नेपाल मा तपाईलाई स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौं मा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन बाट एकसाथ प्रसारण भइरहेको छ आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं भदौ 10 गते रसुवाको भोटे कोशीमा आएको बाढ़ीले 17,000 बाल बालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा बढ़ी बाल बालिका समस्यामा छन् यसमध्ये 102 जना बाल बालिकाले आमा बाबु नै गुमाएका छन् घर परिवार गुमाएका बाल बालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बाल बालिकालाई मुस्ताङ र काठमाडौँको गुम्बामा ल्याएर राखिएको छ ती बाल बालिकामा स्वास्थ्य शिक्षा सँगै अहिले सुरक्षा पनि चुनौती बन्न थालेको छ आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सँगै सुरक्षा चुनौती र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं हामीसँग हुनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे नमस्कार अनि स्वागत छ कार्यक्रम बदलिदो नेपालमा
3: धन्यवाद म्याम
2: विशेष गरेर बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको समग्र अलिकति अवस्था यो बाढ़ी गइसकेपछिको के पाइएको छ यहाँहरू खटि पनि रहनु भएको छ त्यहाँ
3: भदौ 10 गते आएको जुन भोटेको सुनदेवमा आएको बाढ़ीले जो विनाशकारी बाढ़ीले धेरै धनको क्षति भयो त्यसबाट अहिले बालबालिकाहरू पनि धेरै प्रभावित भएको अवस्था छ अब कतिपय परिवारहरू नै पुरै सबै परिवारै मिसिङ भएको कारणले तथ्यगत कुराहरू र धेरै कुराहरू आउनमा चाहिँ बाँकी अवस्था देखिन्छ अझै पनि बालबालिका सन्दर्भमा भन्नुपर्दा बालबालिकाहरूलाई सेल्टरमा व्यवस्थित गर्ने कुरा उहाँहरूको अभिभावकसँग पुनर्मिलन गराउने कुरा अथवा अभिभावक आमा बुवा दुवै गुमाएका बालबालिकाहरू अहिले हामी उहाँलाई अनाथ भन्दैनौँ उहाँहरू चाहिँ आमा गुमाएका मात्रै भोलि उहाँहरूको पुनर्मिलन हुन सक्छ त्यस्ता बालबालिकाहरूलाई छुट्टै स्थानमा राखेर व्यवस्थापन गर्नुपर्छ र अल्टिमेट त्यसपछि स्थानीय पालिकाहरूसँग समन्वय गरेर स्थानीय तहहरूसँग समन्वय गरेर उहाँले व्यवस्थापन गर्न सकेको अवस्थामा नेपाल सरकारले काठमाडौँ उपत्यकामा ल्याएर पनि उहाँहरूलाई स्क्रिनिङ गरेर राख्ने गरी एउटा हामीले पनि शासन सेवा केन्द्र ललितपुर जिल्लाको गोदावरी नगरपालिका 12 ठेसोमा त्यो व्यवस्थापन गरेका छौँ र त्यसमा आएका बालबालिका आएमा उहाँहरू एउटा सिफारिस आएमा प्रक्रिया पुगेर आएमा त्यसबाट स्क्रिनिङ गरेर उहाँले कसरी व्यवस्थापन गर्ने र विभिन्न विकल्पहरूमा जाने खालको तयारी भइरहेको छ
2: भोटेको चाहिँ बाढ़ी पछि प्रभावित भएका बाल बालिकाहरू चाहिँ कहाँ कसरी बसिरहेको अवस्था छ
3: अहिले उहाँहरूको अवस्था हेर्दाखेरि हामीले त्यहाँको आकलन शुरूमा गर्दाखेरि लगभग 17,000 बाल बालिका प्रभावित हुन सक्ने भनेर त्यो क्षेत्रको हामीले एउटा आकलन गरेका थियौँ शुरूमा र त्यसमध्ये अब त्यो 17,000 बाल बालिकाहरू प्रभावित भनेको समग्र जनसङ्ख्यालाई एउटा पर्सेन्टेज निकाल्दाखेरि त्यो देखिएको थियो भने समग्र अवस्था त्यहाँ अन्यबाट अन्तबाट गएका अथवा चाहिँ भ्रमणमा गएका अरू परिवारका त्योभन्दा बाहिरका परिवार त्यहाँ बसिरहेका कामदारका परिवारका बाल बालिका लगायतको हिसाब यकिन हुन नसकेको अवस्था अहिलेसम्म त्यो सकेको अवस्था छैन र सुवाको कतिपय वडामा अहिलेसम्म पनि राज्यको बसेर पुग्न नसकेको अवस्था छ समस्या छ विशेष गरी गोसाईगुण्डको केही भाग र आमा सदिङको गाउँपालिकाको केही भागहरूमा त अहिले पनि सम्पर्क अझै ट्विनबाट त्यहाँ बाटो खुलाएर त्यहाँको भर्खर प्रवेश भइरहेको अवस्था छ भने उहाँहरू अहिले बसिरहेको सन्दर्भमा भन्नुपर्दा विशेष गरी अहिले धेरै बाल बालिकाहरू बसाई भनेको नुवाकोटको विदु नगरपालिकामा छ र रसुवाका उत्तर गया लगायतका रसुवा बाल बालिकालाई पनि भेटिक उद्धार गरेर सरकारले विदुरमा ल्याएर राखेको अवस्था छ भने त्यसमा झन्डै 30 होल्डिङ सेन्टरहरूमा हामीले प्रारम्भिक सर्च गर्दाखेरि 1233 बाल बालिकाहरू रहेको थियो र अहिले हामी त्यहाँ दोस्रो चरणमा फेरि त्यहाँ हामी एसेसमेन्टको लागि लेखाजोखा लागि प्रत्येक बाल बालिकाको फाइल खडा गर्नको लागि हामी एनसीआरसीको निर्णयमा मन्त्रालयको निर्देशनमा हामी त्यहाँ त्यो खटिरहेको अवस्था छ भने 1233 बाल बालिकाहरू शुरूको अवस्थामा फेजमा देखियो र त्यसमध्ये पनि 102 बाल बालिकाहरू आमा बुवा दुब्री गुमेका बाल बालिकाको विवरण प्राप्त भएको छ पहिलो चरणमा र उहाँहरूको कुनै पुनर्वन अथवा कतै अभिभावक अन्त भेटिन सक्ने कारण पनि हुन सक्छ भन्ने हिसाबले विदुर नगरपालिकाले त्यो अहिले त्यहाँ व्यवस्थापन गरिरहेको छ भने रसुवा पनि उत्तर गयामा पनि बालबालिका राखिएको अवस्था छ र यतापट्टि फेरि आमाबाबु दुवै गुमेका र आफन्त पनि नभएका आफन्त भएका त्यहाँ आफन्तसँग पनि अहिले बसिरहनु भएको छ कोही हामी परिवारमा लैजान्छौँ भनेर पनि भनिरहनु भएको छ भने

0: एक्काइसजना बाल बालिकालाई जानकारी प्राप्त भए अनुसार एक्काइसजना बाल बालिकालाई विदुर नगरपालिकाले छुट्टै एउटा अन्नपूर्ण प्रावि आधारभूत विद्यालय जहाँ खाली थियो त्यो मर्ज भएको विद्यालय त्यसमा छुट्टै होल्डिङ सेन्टर बनाएर उनीहरूलाई छुट्टै ट्रिटमेन्ट गरेको छुट्टै राखेर मन परामर्श गरिरहेको र परिवारको मिलनमा अथवा कहाँ त्यसलाई पठाउने भन्ने बारे व्यवस्थित गरेको छ हामीले पनि उहाँहरूसँग सम्पर्कमा छौँ
1: यहाँले यसरी भनिरहँदा चाहिँ होल्डिङ सेन्टरहरूमा भएका बाल बालिकाकै चर्चा गरौं न जस्तो होल्डिङ सेन्टरहरू शुरूको अवस्थामा 30 भन्दा बढ़ी थिए भने अहिले एकैचोटि 15-16 झरिसकेको छ होल्डिङ सेन्टर होइन अब यसरी घट्दै गएको अवस्थामा चाहिँ ती बाल बालिकाहरू पनि त्यहाँ होल्डिङ सेन्टरमा राख्न नसकेर काठमाडौँतिर ल्याइएको हो कि त्यही नै व्यवस्थापन भइरहेका छन्
0: शुरूको फेजमा आमा बाबु एकातिर बाल बालिका अर्कोतिर भएको अथवा बाल बालिका स्कुलमा गएर आमा बाबु कोही बगेको अथवा आमा बाबु कुनै काममा गएर बाल बालिका बगेको अथवा त्यो विपदको बेला चाहिँ दौड़ा भाग दौड़मा कोही कता परेका कारणले धेरै बाल बालिका जम्मा भएको अवस्था थियो भने अहिले उहाँहरू परिवार सम्पर्कमा आएर विभिन्न नेपाल प्रहरी लगायतको विभिन्न सूचनामूलक कार्यक्रमहरू लगायत र लगायत हाम्रो मन्त्रालय प्लस र अन्य निकायहरू र अब विकास साधहरू युनिसेफ लगायतको विकास साधहरूले पनि त्यति क्रियाकलाप गरेको कारणले कतिपय चाहिँ अहिले उहाँहरू आफ्नो परिवारमा फर्किनु भएको अवस्था कारणले त्यो होल्डिङ सेन्टर घटेको हो र त्यो होल्डिङ सेन्टरमा अहिले विशेष गरी त्यसको चाप विदुरमै छ नुवाकोट विदुरमा छ र अल्टिमेट अब परिवार सरकारको नीति पनि परिवार भेटिन्छ भने त परिवारमै लिने विषय हो त्यसको साथसाथै अलिकति विवादित विषय बीचमा आएको भनेको रसुवाबाट केही बालबालिकाहरू श्री यलो गुम्बा काठमाडौँमा आयो भन्ने विषयमा हामीले बुझ्दै गर्दा शुरूको फेजमा त्योपछि त्रिशुली पारीको जुन विकास पछिको जो पारीको भारत सम्पर्क विहीन भयो त्यसमा हेलिकप्टरबाट उद्धार गरेर विदुरमा ल्याइएको कतिपयलाई चाहिँ विदुरबाट उद्धार गरेर उहाँको परिवारसहित चाहिँ ल्याएर यलो गुम्बा लगायत मुस्ताङमा राखिएको र ती बालबालिकाहरू अहिले उनीहरू परिवार सम्पर्कमा आएपछि फेरि फिर्ता भएको र केही परिवारसँग परिणाम भइरहेको अवस्था छ अहिले
1: यहाँले यसरी बताइरहँदाखेरि चाहिँ बाल बालिकाहरू साँच्चीकै परिवारसँग चाहिँ पुनर्मिलन भइरहेका छन् कि परिवारका नाममा अरू कतै हराउने क्रम पनि छ यसप्रति चाहिँ परिषद कतिको सतर्क र सचेत छ
0: यसमा परिषदको सतर्क छ र हाम्रो मान्य मान्छेको पनि स्पष्ट निर्देशन छ यसमा कुनै पनि बाल बालिका बेचबिखन ह्युमन ट्राफिकिङको हिसाबले कतै त्यो सचेत रहन सक्छ भनेर हाम्रो महिला बाल बालिका लैङ्गिक लैङ्गिक अल्पसंख्यक संरक्षण मन्त्रालयले प्रोटेक्सन क्लस्टरको जिम्मेवारी लिएको छ यसमा हाम्रो 11 क्लस्टरहरू छ सम्पूर्ण मन्त्रालयहरूको जो मिलाएर एनआरएनको पनि विभिन्न भागहरू छ विपदको त्यसमध्ये प्रोटेक्सन क्लस्टरमा पनि हामीले चाइल्ड प्रोटेक्सन ग्रुप छ एउटा भने अरू प्रोटेक्सन क्लस्टरभित्रको मन परामर्श लगायतका लैङ्गिक हिंसाका विषयहरू पनि त्यो हाम्रो मन्त्रालयले लिड गरेको भएर स्पष्ट निर्देशन के छ भने यसमा अरू अवांछित गतिविधिहरू हुन नदिउन् भन्नका लागि विभिन्न नाकाहरूमा नेपाल प्रदेशसँग सहकार्यमा इभन जिल्ला छोड्ने नाका र बोर्डरका नाका जो इन्डियासँगको बिरगंजदेखि काग्रेभेटासँगका नाकाहरूमा पनि हामीले नेपाल प्रहरी थ्रो चाहिँ त्यो हाम्रो कार्यनामी क्लस्टरको कार्यनामी त्यो कुरा राखिएको छ र उहाँ त्यसरी चाहिँ हेरिरहनु भएको छ भने अर्को एनसीआरसी राष्ट्रिय बाल अधिकार परिषद र सेन्टरको सहकार्यमा विभिन्नमा चाहिँ त्यो बोर्डहरू राखेर ठाउँ ठाउँमा पोइन्टहरू बनाएर पनि हेरिरहेको अवस्था छ यसरी श्रीकृष्ण यसको चाहिँ त्यो प्रयोगमा गरेको भन्ने त अहिलेसम्म भेटिएको छैन अब हामीले अहिले हेर्दै गर्दा त्योतिर सचेत हामीसँग एउटा भने दोस्रो अर्को विषय भनेको हाम्रो जुन बालबालिका त्यहाँदेखि अर्कोतिर चाहिँ कुनै समुदायबाट हुन सक्छ अथवा पालन पोषण गर्छौँ भन्ने नाममा पनि केही केही मानिसहरूले घोषणा गरेका बोल्दै गरेका कारणले हामीले स्पष्ट चाहिँ मान्य मन्त्रीको निर्देशनमा हामीले गृह मन्त्रालयलाई र भूमि व्यवस्था सहकारी तथा हाम्रो के अरे सामान्य प्रशासनीय महिला मन्त्रालय स्थानीय देख्नका लागि पनि हामीले पत्रचार गरेर त्यो कडाई गरिदिनुलाई त्यहाँ गएको केही ठाउँमा गतिविधिहरू आएको भन्ने हामीलाई सूचना प्राप्त भयो जस्तै उदाहरणको लागि कुनै ठाउँमा चाहिँ संस्थाहरूको गतिविधिमा अलिकति पारदर्शिता नभएको र कतै कतै धर्मको प्रचार जस्तो पनि त्यो हुन सक्ने सम्भावना आकलनका कुराहरू आएपछि अहिले हामीले गृह मन्त्रालय थ्रु प्रमुख जिल्ला अधिकारीलाई त्यसमा चाहिँ निरीक्षण गर्दैन हामीले अनुरोध गरेका छौँ होल्डिङ सेन्टरमा पनि प्रहरीको निगरानी बढाएर प्रहरीको सुरक्षा घेरालाई पनि अलिकति थपेको भन्ने जानकारी छ हामीलाई
1: हरेक पटक चाहिँ विपद पछि चाहिँ आउने चुनौती भनेको जहिले बाल बालिका हराउने अथवा बाल बालिकाले पालन पोषणको नाममा चाहिँ ट्राफिकिङ हुने समस्या चाहिँ अत्यधिक छ यहाँहरू त्यसप्रति सतर्क पनि हुनुहुन्छ यति हुँदाहुँदै पनि जस्तो पालन पोषणको नाममा ठाउँ ठाउँमा पुगिरहेको हुन सक्छ त्यसबारे चाहिँ के संयन्त्र छ जसले गर्दा तुरन्तै त्यो सूचना चाहिँ मन्त्रालयदेखि परिषदसम्म हरेकतिर चाहिँ त्यसको सूचना आइपुग्ने
0: अब यसमा अरू राज्यको नियमित संयन्त्रहरू सम्बन्धित प्रहरीका बिटहरू लगायत कतिवटा संस्थाले पनि निगरानी गरेको छ भने बोर्डर साइडमा भने यता हामीले अरू अरू इलाकामा नेपाल प्रहरीले पनि समग्र स्थानीय प्रशासनको नेतृत्वमा त्यो काम गरेका छ तर हामीले अर्को पाटो हामीले हेर्नुपर्ने यसमा के छ भने अहिले मैले यो तपाईँहरूको यो लोकप्रिय माध्यम मार्फत के जानकारी गराउन चाहन्छु धेरै धेरै अब हामीलाई समाजको एउटा बुझेको मान्छे दिग्गज मान्छे अथवा हामीले समाजमा योगदान गरेका मान्छे भन्नेहरूलाई पनि बालबालिका व्यवस्था कसरी हुन्छ भने सामान्य जानकारी पनि नभएका जस्तो हामीले सुनाएका छौँ। उदाहरणको लागि कुनै एउटा डक्टरहरू अथवा कुनै कोही व्यक्तिहरू समाजका प्रसिद्ध व्यक्तिहरूले हामी यो बालबालिकालाई लिएर पाल्छौँ हामीलाई चाहियो भन्ने सिधै कुरा गर्नुहुन्छ यसरी मिल्दैन भन्ने कुरा कमसेकम उहाँले मैले उहाँलाई के अनुरोध गर्न चाहन्छु भने बालबालिका संविधान 2075 र बालबालिका संविधान 2078 अध्ययन गरेर अनुरोध त्यसमा प्रष्ट व्यवस्था छ कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बालकल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्तिले लिएर जान पाउँदैन त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्यो भने जिम्मा हाम्रो कानूनी व्यवस्था छ त्यो चाहिँ गृह मन्त्रालयको विवाह सम्बन्धी कानुन मात्रै भएन हाम्रो बालबालिका संरक्षणको लागि छुट्टै विशेष कानुन छ हाम्रो त्यो कानुन प्रष्ट व्यवस्था छ एउटा भने अर्को हाम्रो दिवाली संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसरी हामीले वैदिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ रोकिएको छ अहिले चाहिँ हाम्रो दिवाली संहितामा पनि जुन फौजदारी संहिता यो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर वर्ण हामीले पठाएको स्थानीय सिफारिस गरेको छ सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कहिले बालबालिकाले पाउँदैन अदालतबाट आदेश दिनुपर्छ अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कहीँ गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भने पाउँदैन त्यसमा चरणहरू छ चारवटा चरणहरू छ स्पष्ट रूपमा पहिलो उहाँहरू हामी ती समुदायमा हुन खोज्छौँ सम्म परिवारमै मिलन गर्न खोज्छौँ त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनी एक ठाउँ राख्ने कुरा अथवा चाहिँ परिवारमा आधारित हेरचाह गराउने कुरा र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउनु खोज्ने सोझै बालगृहमा दिने के बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझे व्यक्तिले पालन पोषण गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन त्यो त प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ उसको कोही नभएको कुरा यकिन हुनुपर्छ त्यो कुरा सिफारिस हुनुपर्छ मजुदा हुनुपर्छ यदि आफ्नो आफन्त छ भने आमा वा बुवा छ भने स्वत केही समस्या रहेन यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माहौलीपट्टि अब घरपट्टि माहौलीपट्टि उहाँहरूले चाहिँ अधिकार संरक्षण गर्न चाहनुहुन्छ राज्यले उहाँले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरण पाल्नलाई जान सक्ने हुन्छ त्यो पनि पठाउन सक्छौँ त्यसपछि मात्रै संस्थात केयरमा आउने हो त्यसपछि बल्ल अन्तिम बालगृहमा जानु पर्नेमा अहिले अलिक विगत रूपमा के देखिएको छ भने सोझै त्यस्ता कुनै समस्या आयो भने बालगृहमा बच्चा पठाइदिने बालगृहबाट बच्चा कतै ह्युमन ट्राफिकिङमा अर्को त्यो रिस्कमा पर्न सक्ने कुरामा अनुगमन भएन भने त
1: जस्तो यहाँले भन्नुभयो नि सोझै पठाउने काम चाहिँ कसले पालिकाले गरिरहेको
0: पालिकाले पठाएकै छैन व्यक्तिहरू नै सिरिस कन्ट्याक्टमा जाने अनि सोझै कम्युनिटीमा गएर ल्याउने अलिकति हाम्रो अभिभावकहरू पनि कमजोर छ म यहाँनिर भन्न चाहन्छु कतिपय ठाउँमा अस्ति हामी रूपन्देहीबाट एउटा केस आएको थियो 16 वर्षको बालिकालाई आमा बाबुले नै सिफारिस हस्ताक्षर गरेर वडाको सिफारिसमा विदेश पढ्न पठाउने भनेर प्रमुख जिल्ला अधिकारी कहाँ आएपछि मलाई सोध्नुभएको त्यसै तपाईँ सक्नुहुन्न पठाउन सकिँदैन किनकि आमा बाबा हुँदाहुँदै विदेशमा कुनै फेस्टमा जाने कुनै एउटा भ्रमण गरेर आउने कुरामा पासपोर्ट बनाएर जाने एउटा विषय भयो अब नाबालकलाई विदेशमा सोझै पढ्न पठाउने कुरा त आमा बाबुले किन सहमति दिने अथवा तपाईँको बच्चा राम्रोसँग गर्दैछु भन्दैमा बच्चालाई किन पठाउने त्यो त्यस्तो त आमा बाबुलाई पनि अहिले कार्यवाही गर्ने व्यवस्था नभएको कारणले हो नभए चाहिँ त्यसरी मिल्दैन उहाँहरू हुनाउँदै अर्काले नै मिल्दैन त्यो प्रष्ट छ त्यसमा कानुन व्यवस्था तर त्यति हुनाउँदै पनि कुनै व्यक्तिले गएर प्रलोभन गरेर अब तपाईँले राम्रो हुन्छ यहाँ हामी त्यहाँनिर आउँछौँ तपाईँले विदेशबाट हिँड्छ भन्ने सरकारलाई प्रलोभन दिएर अभिभावकले पनि अनदेखा गरिदिने त्यसमा त्यति चासो नगर्ने आफन्तहरूले पनि चासो नगर्ने र त्यसपछिको अवस्थामा ल्याएर यसरी जान सक्ने खालको कुरा देखिएको छ। अहिले एउटा अर्को क्रिटिकल कुरा आएको छ गुम्बाहरूमा चाहिँ केही बच्चाहरू रसुवाबाट आएको भन्ने उहाँहरूले आफ्नो पहलमा आएको भन्ने भयो कसैपूर्ण गाउँपालिका उपाध्यक्षले निस्कनुभयो त्यहाँको बालकन अधिकारी नै हुनु उहाँ भएको छ कतिवटा कार्यालय छैन गाउँपालिका भवन छैन त्यसमा सिफारिसको अवस्था पनि छैन त्यसो भएर उहाँले आफ्नै सामाजिक हिसाबले पनि पठाएको अवस्था छ तर त्यो असल नेतको समस्या रहेन तर त्यसलाई प्रक्रियागत रूपमा व्यवस्था गर्नु पर्यो र प्रक्रियागत रूपमै कुनै संस्थालाई जिम्मा दिनु ताकि भोलि त्यसमा तलमाथिको रिस्क जोखिम भयो भने त्यो बालबालिकाको सर्वोत्तम हुन्छ कि हुँदैन भन्ने त्यो यकिन गरेर मात्रै पठाउने अवस्था हुन्छ नभए त्यो आमाबाबुले गुम्बी अनाथ हुँदैन ऊ चाहिँ सम्पूर्ण रूपमा प्रमाणित हुनुपर्छ आमाबाउ नभएको क्लियर हुनुपर्छ ऊ चाहिँ टुरो हो कि होइन अहिले कुनै मिसिङ हुने व्यक्तिकोलाई आजै अनाथ घोषणा गर्ने आजै चाहिँ कसैलाई मृत घोषणा गरिदिने त्यो पनि प्रक्रियाहरू नगरिकन जान मिल्दैन तर कति बेला त्यो गरौँ भन्ने मनमा पनि होला तर धेरै कुराहरू चाहिँ मिसिङ हुन सक्छ भनेर सचेत हुनुपर्ने अवस्था छ।
1: कानुनै केही संशोधन गर्नुपर्ने स्थिति पनि छ कि यतिखेर
0: अब छ कानुन पनि केही कुराहरू ग्याप छ उदाहरण अहिले हामी गृहमा हेरौँ अहिले गृह मन्त्रालय साथीहरूसँग सम्पर्क गर्दा के भन्नुहुन्छ भने अहिलेको कानुनले कुनै राहत दिनलाई केही दिनलाई मान्छे मृत घोषणा हुनुपर्छ र व्यक्ति बेपत्ता भएको 12 वर्षसम्म मृत घोषणा गर्न पर्खिनुपर्ने अवस्था छ भने त अब 12 वर्षसम्म रात नपाउने त 12 वर्षसम्म चाहिँ उहाँले चाहिँ उहाँको व्यवस्था हुनुहुन्थ्यो त त्यो त त्यहाँनिर चाहिँ संशोधनको माग गरेको कानुनले पनि भने हाम्रो बालबालिकामा पनि ऐनमा के समस्या रह्यो भने सम्बन्धित स्थानीय बालबालिका समिति र बालकल्याण अधिकारीले सिफारिस गर्ने भने तर म्यासिभली पुरै बस्ती नै सफा भएर रसुवाको बच्चा आएर बिदुरमा नुवाकोटमा बसेको छ भने अब नुवाकोटको बालकल्याण अधिकारीले मैले रसुवाको बच्चा सिफारिस गर्दै नगर्ने यो बच्चा त रसुवाको भन्नुहुन्छ उहाँले रसुवाकोले फेरि त्यो बच्चा त्यहाँ गएर बसेको त मसँग त यहाँ विवरण छैन अहिले नै समस्या पैदाएको विषय हेर्दै जान हामीले यस्ता कुराहरूमा कानुनी केही कुराहरू उल्झनहरूलाई पनि सटाउनु पर्ने त छ नै तर यो व्यक्ति व्यक्तिले राज्य नै छैन जस्तो प्रति व्यक्ति मैले पाल्छु राज्य नपाले मैले पाल्छु के भन्दै हिँडेको यो विषयमा अलिकति फन्डा जस्तो यो चाहिँ अलिकति वास्तवमा चाहिँ कानुनी कुरा होइन त्यो उहाँले मैले पाल्ने मैले पाल्ने उहाँले कसैको बच्चाको जिम्मा व्यक्ति लिनुपर्छ भन्ने कन्सेप्ट अहिलेको संविधान कानुनमा देशको कुनै पनि विद्यमान छैन कुनै लिने हो भने उसले प्रक्रिया पुर्याएर किन लिने हो त्यो एउटा पाटो नै कानुनी च्यालेन्ज गरेर सरकारले गरेर म गर्छु अस्ति नै एकजना हाम्रो अब स्टार चाहिँ के भन्छ यो कन्टेन्ट क्रिएटरले पनि म चाहिँ यति एउटा बच्चा पाल्छु सरकारले पालेन भन्ने हिँडेको पनि हामीले सुन्यौं रसुवाबाट ल्याउने भन्ने तर अन्त त त्यो उहाँले ल्याउनु भएर ल्याउनु पाउने अवस्था पनि थिएन उहाँले हामी ल्याएर ललितपुर कुनै बालगृहमा राख्छौँ भनेर ल्याउने बालगृहमा राख्ने भए पनि संविधान त सिफारिस गर्छ ल्याउने व्यक्ति दर्ता हुने व्यक्ति कहाँ दर्ता हुने व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भन्ने कानुन कुनै कानुनमा लेखेको छैन त्यो कसैले कुनै हाल्न पाउँदैन त्यो पाउँदैन तर उहाँले कानुन रूपमा चाहिँ अदालतमा आदेश दिएर यो बच्चा उहाँको संस्था दिन्छु भनेर अदालतबाट आदेश भएर उहाँले त्यो प्रक्रिया पुर्याएर सामाजिक प्रतिबन्धको आधारमा सिफारिसको आधारमा गर्नुभयो भने पाल्न सक्नुहुन्छ त्यो अर्को बाटो हो तर सारा बच्चाको जिम्मा म लिन्छु यति एउटा बच्चा म पाल्छु म लिन्छु भएर त्यो असम्बन्धित मान्छेहरूले बोल्दा हिँड्नुको अर्थ चाहिँ त्यो कुनै आवेश पनि आएर भएन भावनामा भएर पनि भएन त्यो भावनामा भएर मात्र हुन्छ हो त्यो बच्चाको हाम्रो भनेको बालबालिकाको सर्वोत्तम हित भन्ने त हाम्रो एउटा प्रमुख सिद्धान्त मान्यता छ कि बालबालिका कुनै जोखिममा पर्नु हुँदैन त्यसमा कुरा छ त्यसपछि ल कुनै व्यक्तिलाई असम्बन्धित व्यक्तिले ल्याएर कुनै काममा लगाएर बाल हिंसा भयो भने जिम्मेवार को बाल श्रममा लगायो भने जिम्मेवार को त्यसपछि बाल विवाह गराइयो भने जिम्मेवार को त्यसपछिको बालको बेचबिखन भयो भने त्यो जिम्मेवारको त्यो त जिम्मेवार भएको सरकार हो अन्तिममा त्यसको जवाफ त सरकार दिनुपर्छ त्यस कारणले नेपाल सरकारको औपचारिक च्यानल बाहेक अरू व्यक्तिहरूले च्यालेन्ज गर्नु भनेको त्यो चाहिँ विषय रहेन बरु के रहन्छ भने कानुनी रूपमा भन्दाखेरि नेपाल सरकार अहिले हाम्रा प्रदेश सरकार स्थानीय तहहरूले समन्वय गरेर ती बालबालिको व्यवस्थाहरूमा संयुक्त नीति ल्याएपछि अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: हामी यतिखेर कार्यक्रम बद्लिँदो नेपालमा छौं। कार्यक्रम बद्लिँदो नेपालमा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था र त्यहाँको बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा आज हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेज्यूसँग। जस्तो अघि यहाँले भन्नुभयो कि सबैले बालबालिका पाल्ने भनेर आएकाहरू त धेरै छन्। यहाँनिर मैले जोड़ दिए कि बालबालिकाको अधिकारको हिसाबले अथवा उसको इच्छाको कुरा चाहिँ हो कि होइन, यहाँ चाहिँ उसको इच्छालाई चाहिँ जोड़ दिइन्छ कि दिइँदैन, सरकारले होस् अथवा अरू कुनै निकायले
0: निश्चित रूपमा बालबालिका डिटेल प्रोफाइल तयार गर्न लागेको भन्ने भने हामीले एनसीआरसीको नेतृत्वमा भइरहेको छ। हामीले त्यो लेखाजोखा गर्दैछौँ। त्यो लेखाजोखा पनि के छ भने पृष्ठ रूपमा त्यो बालबालिका अहिले कहाँ छ, उहाँको ठेगाना कहाँ हो, उहाँको उमेर के हो, उहाँको चाहिँ अरू आफन्त कोही छ छैन उहाँको सम्पर्कमा, अथवा उहाँ चाहिँ कुनै अरू उहाँसँग अहिले बसिरहनु भएको छ भने के नाताको अभिभावक हो, उहाँको आमा बुवा मध्ये पहिला अहिले द्वितीय गुमेको हो कि अथवा एउटा पहिला गुमेर अहिले गुमेको हो, अथवा एउटा कहीँ बाहिर विदेशमा हुनुहुन्छ कि एकजना गुमेको हो कि अहिले यहाँ मात्र नभएको कि यो अहिले हाम्रो सम्पर्कमा नभएको दुईटा कुरा रहन्छ भने दोस्रो उहाँको इच्छा के छ, तपाईँ चाहिँ के आफन्त अहिले कसो देखिरहेको छ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ। त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका दाँतेताहरू आए भन्ने पनि कुरा छ। अहिले फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विश्लेषण हुन बाँकी छ। तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ। बालबालिकाको सर्वोत्तम हित भनेको उताको सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा। दोस्रो सहयोग गर्ने विभिन्न बाटाहरू छन्। कसरी सहयोग गर्ने चाहना छ भने त प्रधानमन्त्रीले जयपुर राहतको कोष त प्रष्टै भनेको त्यहाँ जति नै पैसा उहाँले हाल्नु सक्नुभयो एउटा। दोस्रो कुरा स्थानीय तहसँग समन्वय गरेर स्थानीय विपद व्यवस्थासँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लताकोबाट औषधिहरू बाँडिरहनु भएको छ। समन्वय गरेर यो प्रणालीबाट एनडीआरएफबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्था समितिहरू छ। त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख सदस्यको स्थानीय विपद व्यवस्था त्यहाँमा मार्फत सपोर्ट गर्न सक्छ, शिक्षामा सपोर्ट गर्न सक्छ, परिवारमा गएर सपोर्ट गर्न सक्छ। यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो। त्यो त किन लिने, त्यो विषय के रहेछ, इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ। हाम्रो मन्त्रालय पनि प्रश्न छ, हाम्रो माननीय मन्त्रीज्यूले पनि यसो प्रश्न निरीक्षण गर्नुपर्छ। यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालिकाका नाममा कुनै पनि होस्टेलका नाममा केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिने र कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानुनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ स्क्रिज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर छौं र फेरि अब हाम्रो प्रश्न धेरै कुरा चाहिँ कानुनी कारबाही कुराहरु चाहिँ कन्ट्रोलिङका कुराहरु गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता दाजुभाइ नाताले कुनै पनि सदस्य राखौँ त्यसमा समानुभूति राखौँ र यसलाई एउटा राज्यले परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन तर उहाँको सहयोगका बाटा त थुप्रै बाटाहरू छन् नि त्यो बालबालिका बोकेर हिँड्ने गरी बाटो किन भन्दाखेरि कुनै कुरा देखिरहेको छ कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भने ल्याउँदै ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउसो बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो होइन उहाँले यसको अस्को गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले र एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ उहाँहरूको अध्ययन उहाँहरूको अहिलेको जुन जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालको तिरको डाइभर्ट भएको देखि
1: हजुर मैले यहीँनिर जोडे यहाँलाई जस्तो बाल बालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू त्यो जुन संस्थाहरूलाई चाहिँ के कारवाहीहरू हुन्छ कि हुँदैन
0: कारवाही हुन्छ हामीले प्रश्न रूपमा कारवाही उहाँहरूलाई अब हामी त यो समन्वय पनि गरिरहेका छौँ साइबर ब्युरोसँग समन्वय गरिरहेका छौँ प्रेस काउन्सिल पनि गरिरहेका छौँ हामीले एनसीआरसीबाट सुरुमै बाल बालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यसो व्यवस्था कुरा राखेर अथवा चिच्याएर राखेर कुनै मानव संविधान असर पर्ने गरी बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गतेभित्रै हामीले त्यो तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धित निकायहरूमा पठायौं र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्ने गरेपछि प्रेस काउन्सिलले पनि ती कुरा राख्यो र कतिपय कन्फ्युज भएछ मलाई बीबीसीबाट पनि सोध्नु भएको छ त्यसो सर बालबालिका न्युज जमाउने हो त भन्नुभएको थियो मैले बालबालिको न्युज जमाउने होइन बालबालिको न्युज बनाउनुहोस् बालबालिको समस्या उजागर गर्नुहोस् बालबालिको विषयहरू उजागर गर्नुहोस् तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरेर राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसै पनि गर्न पाउँदैन उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कतिपय हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्नु मिल्दैन कानुन स्वीकृतिकलाई पनि हुँदैन तर उहाँहरूले भावना बगेर त्यस्ता कुराहरू राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मेन्टाइज गर्ने टाइपका कुराले उहाँहरूले चाहिँ आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि चाहिँ त्यस्ता कुराहरू चाहिँ समयलाई ख्याल नगरेर गरेका कुराहरू न्युज आउनुपर्छ बालबालिका पनि समस्यामा छन् पढ्न पाएका छैनन् बालबालिका यस्तो अवस्था छ दुःखमा छन् भन्ने कुरा त भन्नु पर्छ राज्यले स्टेट लिनु
1: जिम्मा
0: हरेक इरिटेट गर्ने उसलाई उदाहरण क्वेसन पाए बारम्बार सोधेर उसको काउन्सिलिङ गर्ने बेलामा परामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो यो विदुर यो एरियामा त अहिले मनोपरामर्शहरू दाता पनि धेरै अनि भोलिन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको त्यो विदुर केन्द्रित भएको सुगम भएर र सभामा त्यही तरहको पारि नगएको अर्थात्मा नपुगेको त्यसमा केन्द्रित भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
1: मैले सोध्न चाहे तपाईँलाई जस्तो यहाँले भन्नुभयो कि विदु सबैतिर भनौँ न समानान्तर रूपमा जानुपर्ने तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनो परामर्शदाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ 10 स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ
0: त्यसमा त निश्चित रूपमा असर पर्छ ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ उसले अहिले त उसलाई त अरू ठूलो स्तरीय शिक्षा भन्दा पनि अहिले उसलाई परामर्श आवश्यकता छ उसलाई सुरक्षित वातावरणको आवश्यकता छ सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यकता भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु र तिमीलाई हिँडेर राम्रो छ भने अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्तो खालका कुराहरूले बालबालिका सर्वोत्तम गर्दैन एउटा
1: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
0: उहाँहरू त्यो त अरू संस्था उहाँ तिन भयो उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ त्यो संख्या एकै ठाउँमा त बढी भयो भन्ने प्रसङ्ग भनेको मैले त्यो उहाँले गएर सहयोग छ उहाँहरू पनि सहयोग छ कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु छ आफ्नो स्वस्फूर्त त्यहाँ भोलिन्टियरिङ गर्नु भएको छ त्यसमा अन्य छैन सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुन्छ त्यसमा अन्य त होइन तर केही केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो समानुभूति गर्नुपर्छ हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामी यस्तो गर्यौँ भने त देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ, त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ एउटा पनि। फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ, जस्तै अब सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन। जस्तो उदाहरण शिक्षाको कुरा, शिक्षामा शिक्षा मन्त्रालय छन् जोडिने विषय, स्वास्थ्यको कुरा उपचारको स्वास्थ्य मन्त्रालय, त्यसरी हाम्रो विभिन्न क्लस्टरहरू छ, त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो। र अर्को बाटो फेरि त्यो मात्रै नभएको, फेरि अहिले तीन तहका सरकार छन्, फेरि त्यो मात्रै छैन, नेपाल सरकार संघीय सरकारले लिड गर्छ, त स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो, राहत वितरण गर्नु पर्यो, बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने, स्थानीय तहको डेटाबेस चाहिन्छ। र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ। फेरि अर्कोतिर जस्तै त्यहाँ उत्तरगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो, त्यो रेकर्डै त्यहाँको सिस्टम प्रणाली ध्वस्त भएको कारणले उहाँहरूले त्यो व्यवस्था गर्नु कठिनै भइरहेको भन्ने पनि लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल कल्याणसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ। त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्न जटिलता छ, अलि गम्भीर अवस्था।
1: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि?
0: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको थियो भने उहाँहरू स्पेसल ट्रिट चाहिँ अब त्यो वर्ग, हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्ग भरलाई नियुक्त गर्ने मन्त्रालय छ। अब हामीसँग महिला जस्तै हिंसामा पर्ने सम्भावना, बाल बालिका सीमा छ, लैङ्गिक निगल संख्या विषय सीमा छ, अपाङ्गता छ, ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लगिङ त हाम्रो तर्फबाट गरेका छौँ। तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा अथवा केही कुरा गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउने सक्ने त आवाज हुन त्यो सक्छ, त्यो नसक्ने वर्गलाई पनि त्यहाँ वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरिकै कार्यक्रममा हुनुपर्छ भन्ने लगिङ हाम्रो यतापट्टि छ एउटा भने। दोस्रो पाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्नेछ, हामी चाहिँ राजनीति जिम्मेवारी छौँ शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अलि हामीले सरकार निर्णय गर्यो। तर फेरि व्यवहारमा जाँदाखेरि तलको सरकार पनि छ, स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ, र हाम्रो संविधानले बाह्र कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ, होइन, त्यसको व्यवस्थापनको जिम्मा छ, र संघीय सरकारले सम्बन्धनहरू उपलब्ध गराउँछ। त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरूरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ, लिन्छ, नेपालले जिम्मा लिन्छ, तर त्यो समन्वयको जरूरी छ एउटा पाटो भने। दोस्रो पाटो जो हाम्रा क्लस्टरहरू छन् विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ, त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ। र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त ओडाले सिफारिस गर्नुपर्छ, त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ, यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यहाँ दिनुपर्ने भएको भएर अगाडि ओडाध्यक्ष नै भएको अवस्था, ओडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ट्रिटमेन्ट एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ। त्यस कारणले यस्तो जटिल अवस्थामा हामीले सबैले संयुक्त भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ, उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ, उहाँहरूलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेज नै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ, तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ, स्वास्थ्यको अधिकार हुन्छ, विभिन्न अधिकार हुन्छ। त्यो भएर हामी किनभने सियासीको पक्ष राष्ट्र पनि अभिसन दिएको, त्यो भएर हामी बालबालिको सर्वोत्तम हितिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ, त्यसमा लाग्नै पर्छ। दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ, क्रस कटिङ महिलासँग विषय जोडिन्छ, त्यो ऊ पनि हिंसामा पर्न सक्ने हुन्छ। त्यसो भएर यो सम्पूर्ण प्याकेज पनि एउटा प्लान नै गर्नुपर्ने देखिन्छ, र यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ। मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन।
1: प्रभावित मध्ये पनि ती बाल बालिकाहरू मध्ये पनि जोखिम समूहका बाल बालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ?
0: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बाल बालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने, अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै अब पारिवारिक संस्थाहरूमा अथवा चाहिँ अहिले स्किल सेन्टर भन्छ हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छोडको लागि मात्र हो, तर पछि अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खरै हामीले एउटा संहिता गऱ्यौँ। यो हाम्रो एमआईटी ग्रुप फाउन्डेसन भनेर अस्ट्रेलियाबाट भएको शेषकालले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग एप्रोच गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निम्ति माननीय मन्जुको रोबरमा हामीले हिजो एनसीआरसी र एमआईटी ग्रुप फाउन्डेसन बिच हामीले संहिता गरेका छौँ। त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ, त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुग्नेसम्म पनि सपोर्ट गर्ने, शिक्षा सपोर्ट गर्ने, अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने, उसलाई चाहिँ कहाँ पढाउनुपर्छ त्यो सपोर्ट गर्ने, त्यसपछि एक बालबालिका प्रति बालबालिका 3 लाख प्लस चाहिँ सम्म हुन सक्ने गरी सम्म पनि सहयोग गर्न सक्छौँ भन्ने कुरा आएको छ र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट गरिसकेपछि हामी प्रारम्भिक सहमतिमा चाहिँ गरिन्छ त्यसमा हामीले बाल बालिकालाई समग्र 18 वर्ष पुगेसम्म उसलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपमूलक केहीमा जाने बाल बालिका जति वर्षको छ त्योबाट अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मकोलाई त्यो पनि गर्न सक्ने गरी एउटा संहिता मात्रै हिजो गरेका छौँ त्यसमा चाहिँ उहाँलाई अहिले पैसा दिइहालेको होइन कि यो संहिता गरेछ यसको आधारमा कमिटमेन्ट गरेर अनि यो प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सीआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बाल बालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामी भर्खर सुरुवात हिजो मात्रै गरेका छौँ त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बाल बालिका दीर्घकालीन संरक्षण पारिवारिक हेरचाह शिक्षा र अब समर्थ चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ अरू त अब संस्थाहरूको सहयोग चाहिँ युनिसेफले प्रत्यक्ष विपदमा परेकालाई पनि सहयोग गरेको छ सहायताले सहयोग गरेका छ र अरू केही संस्थाहरूले पनि गरेका छन् सबैले सहयोग गरेका छन् तर हाम्रो भने के मान्छे हो भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले लिएर मिल्दैन जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुनु उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजममा जानुपर्छ भनेर अब प्रामजी रातो दासको उद्धार कोषमै थुप्रो पैसा जम्मा भएको छ त्यो छो पनि बढी खर्चको प्लान आउला त्यसले उताबाट गाला तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालिका परिषद तर्फबाट हामी एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: Wherever you are, stay connected with the wider world. And the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart.